0: होल्डिङ सेन्टरमा राखिएको छ। सुनिता सापकोटाको रिपोर्ट।
1: बनेपा नगरपालिका 6 को नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा हाल 110 जना सुकुम्बासी राखिएको छ, जसमा 2 हप्ते शिशुदेखि 90 वर्षीय वृद्ध वृद्धासम्म छन्। केन्द्रका वरिष्ठ सहायक अधिकृत कपिल कार्की:
2: 110 जना आउनु भएको छ, तर हाम्रो क्यापासिटी हाम्रो 60 बेडको मात्रै छ। हामीले यहाँ सक्दैनौँ, हाम्रो खानालाई क्यान्टिन पनि व्यवस्थापन हामी गर्न सक्दैनौँ भनेर हामीले मौखिक रूपमा उहाँहरूलाई पटक पटक भनिरहेका थियौँ। तर अब हाललाई रेडक्रसले अहिले व्यवस्थापन गर्ने कुरो छ, तपाईँहरूले जसरी पनि म्यानेज गर्नुहोस् भन्ने कुरो सिडिओ कार्यालयबाट। यो 77 जिल्लाको ट्रेनिङ चल्ने राष्ट्रिय प्रशिक्षण केन्द्र हो। अब यहाँ सुकुम्बासीहरू राखेपछि हाम्रो ट्रेनिङ चाहिँ हामीले बाध्यात्मक विभिन्न होटलहरूमा गर्नुपर्ने अवस्था छ। उहाँहरूलाई खानपानको व्यवस्थाको लागि रेडक्रसले चाहिँ हामीले केही गर्न सक्दैनौँ। अहिले हामीसँग क्यान्टिन पनि छैन अहिले तत्कालको लागि। 26 जना बालबच्चाहरू स्कुल जाने बच्चाहरू देखेका छन्। पढ्न पाउने अधिकार हनन भएको छ। 9 दिनको सुत्केरी छ, एकदम दर्दनाक। अनि 1 जना अटिजम भएको बच्चा, 1 जना चाहिँ दृष्टिविहीन हुनुहुन्छ। उहाँहरूलाई अब दीर्घकालीन रूपमा चाहिँ खानपानको व्यवस्थामा चाहिँ एकदमै समस्या देखिनेछ। अब यो गभर्मेन्टको पाटोमा पनि कसले कोर्डिनेसन गर्ने हो? ल्याएर रेडक्रसमा त दिनुभयो, मानवीय हिसाबले अहिलेसम्म हामीले कोर्डिनेसन गरेर हेर विचार गरिरहेको छौँ। भोलि त हामीसँग जनशक्ति पनि जम्मा 1 जना हुनुहुन्छ, आफ्नो हिसाबले निस्किनुहुन्छ, कोही रक्सी खाएर आइदिनुहुन्छ, झगडा गर्नुहुन्छ। उहाँहरूलाई सम्झाइ बुझाइ गर्यो, हामीलाई चिसोगीमा सुताए, मार्न ल्याएको भन्नुहुन्छ। उहाँहरूलाई चिसोगीमा हामीले सुता छैन, हाम्रो ट्रेनिङमा चल्ने बकायदा म्याट्रेस सिरक फाइबर सिरकहरू दिएका छौँ। तर हाम्रो पनि बाध्यता सरकारले बुझिदिनु पर्यो, यहाँबाट उहाँहरूलाई उचित स्थानमा चाहिँ लगिदिनु पर्यो।
1: होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका 28 जना स्कुल कलेजका बालबालिका आफ्नो पढाइ छुटेकोमा चिन्तित छन्। उनीहरू भन्छन्, स्कुल पनि छुट्यो, साथी पनि छुटे। बानेश्वर क्याम्पसमा पढ्ने आयुषमा घिमिरे आफू बसिरहेको घरमा डोजर चलेपछि अहिले बनेपाको होल्डिङ सेन्टरमा बस्नु भएको छ।
3: यहाँबाट चाहिँ हामीलाई वहाँ जानलाई चाहिँ लाइक अलिक टाइम पनि लाग्ने भयो, अनि यसरी गाडी भाडा अहिले यतिकै बढिरहेछ, झन् अहिले एक्सपेन्सिभ भइरहेछ। पढ्न जानु छ नि, यहीँ बसेर पढिरहेकोमा चाहिँ घरमा अलिकति डिफिकल्ट हुन्छ आफूले एक्लै पढ्नलाई चाहिँ। यहाँबाट वहाँ जान टाढा हुन्छ, मेबी उतैतिर केही भए चाहिँ सजिलो हुन्थ्यो भन्ने।
1: 2 हप्ताको सुत्केरी अञ्जली महत्त्व पनि अस्थायी सेन्टरमा हुनुहुन्छ। न सुत्केरीको स्याहार पाउनु भएको छ, न बच्चाको राम्रो हेरचाह। अपरेसन गरेको आलो घाउ लिएर गर्नु परेको भाग दौड झन दर्दनाक छ।
4: जतिखेर थपा थेलीमा गर्भवती थियो अनि डोजरहरू भस्काइदिएपछि त्यहाँ राखेको थियो, त्यहाँबाट हस्पिटलमा गएर त्यो छोरी भएको छैन, त्यहाँबाट लगाइदिन्छ, त्यही खान्छु खानेकुरा।
1: 2 वर्ष बालक साथमा लिएर बनेपाको होल्डिङ सेन्टरमा पुगेकी निशा सुनारले आफ्नै परिवार भेट्न पाउनु भएको छैन।
5: म चाहिँ मनोहर बस्तीबाट आएको हो, अनि यहाँ चाहिँ सुविधाहरू चाहिँ अब सुत्नहरू सबै राम्रो छ, अलिक खानपिनको चाहिँ अलि उयो छैन। यहाँबाट हामीलाई कहाँ लग्छ त्यो चाहिँ थाहा छैन। सके भएर हामीलाई चारै व्यवस्थित गरिदिनु पर्यो सरकारले। परिवारहरू पनि छुट्टा छुट्टै छ, यहाँ छैन हाम्रो परिवारहरू पनि, कोही कहाँ छ। अब बच्चाको पढाइहरू छ, धेरै बिचल्ली भएर बसेको छ।
1: मनोहरा बस्तीबाट घरमा डोजर चलेपछि केही दिन बालाजुको होटलमा बसेर अहिले बनेपाको होल्डिङ सेन्टरमा पुग्नुभएकी चाँदनी कुमारी पनि खाना र बस्ने समस्या भएको बताउनुहुन्छ।
6: यहाँ 2 टाइम मात्रै खाना दिन्छ, खाजा पनि दिँदैन। 9 बजेतिर खाना दिन्छ, धेरै एकैचोटि खाएको खाए 5 बजेतिर मात्रै दिन्छ, अनि खाजा त यहाँ पाउँदै पाउँदैन। के गर्ने? हामीहरूलाई आफू कोठा भएपछि आफू कोठामा जान्थ्यो, घर पनि कहीँ छैन, के गर्ने? अब जहाँ राखिदिए पनि त्यही बस्नु पर्यो, बच्चालाई पनि दुध छैन।
1: 60 जनाको क्षमता रहेको नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा दोब्बर मान्छे राख्दा बसाई अस्त व्यस्त छ।
0: जापानको मियामी तटमा 6.4 म्याग्निच्युडको भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा 46 किलोमिटर गहिराईमा रहेको जनाएको छ। भूकम्पको असर मुलुकका 5 प्रान्तमा महसुस गरिएको छ।
7: I'm the beat.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रहरीले काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना संचालकलाई पक्रेको छ. मापदण्ड पूरा नगरी दर्ता तथा नवीकरण नगरी चलाइएका शैक्षिक परामर्श केन्द्रहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ. प्रहरीका अनुसार उपत्यका 95 शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा गैर कानूनी कार्य गरेको फेला परेको हो. केन्द्रहरूबाट ठगीमा परेको भए निवेदन दिन पनि प्रहरीले आग्रह गरेको छ. सर्वोच्च अदालतले 100 रूपियाँ माथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ.
4: नेपाल भारत सीमानाकाबाट सर्वसाधारणले ल्याउने 100 रूपियाँ भन्दा माथिका वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो. सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको छ. अर्थ मन्त्रालयको यो कडाई विरूद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख 14 गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो. यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गर्ने निर्णय गरेको थियो. त्यसपछि तराई मधेस क्षेत्रका सीमानाकामा कडाई थालिएको थियो. सर्वोच्चको यो आदेशसँगै यो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सरकारले दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन नपाउने भएको छ.
3: इट्टाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ. 2 जना घाइते भएका छन्. गएको साँझ हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो. इट्टाको चाङले थिचिएर भारत लखिमपुरका 35 वर्षीय अंगद कुमार, सर्लाहीको गोडैता 7 रामबनका 50 वर्षीय फिताई मनसुर र गोडैता 9 का 35 वर्षीय शम्भु राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ. यस्तै मलङ्गवा 7 का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ. प्रहरीले घटनास्थलबाट दुवैको उद्धार गरी अस्पताल पठाएको छ. खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजनको उत्पादन र परीक्षण सफल भएको छ. बागलुङको बडीगाड गाउँपालिकामा गरिएको परीक्षण सफल भएको हो. बागलुङबाट संगम घरती मकरको रिपोर्ट.
5: नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ. बागलुङको बडीगाड गाउँपालिका 2 को गिरिङदी खोला लघु जल विद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमूना कार्यक्रम उद्घाटन गरिएको छ. इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमूना परीक्षण सफल भएको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो.
6: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने 2 वटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीगाड गाउँपालिका, यो गिरिङदी खोला लघु जल विद्युत उपभोक्ता सहकारी, त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ. लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो. जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जल विद्युत र चुलोको यो कुकिङको डिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो. यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 वटा चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्.
5: विगत 3 वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो. खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ.
7: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 वर्ष अगाडि. हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 वटा घरमा हामीले देखाउन लागेको, त्यो पनि फर्स्ट टाइम हो. यो त संसारकै फर्स्ट टाइम हो. पहिले
5: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन व्यवस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ।
7: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सत्ता दाउराको सत्ता यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 किलोले बाल्ने र एलपिजीको 4 किलोले बाल्ने बराबर हो।
5: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट बैंक एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ। आवश्यक परेको समयमा उपस्थित हुने शर्तसहित पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको हो। न्यायाधीश सारङ्गा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको छ। पाण्डेलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको दावी गर्दै उहाँकी पत्नी निरू दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। प्रहरीले काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना संचालकलाई पक्रेको छ। मापदण्ड पूरा नगरी र दर्ता तथा नवीकरण नगरी चलाइएका शैक्षिक परामर्श केन्द्रहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा गैर कानूनी कार्य गरेको फेला परेको हो। केन्द्रहरूबाट ठगी गरेको भए निवेदन दिन पनि प्रहरीले आग्रह गरेको छ। सर्वोच्च अदालतले 100 रूपियाँ माथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ।
4: नेपाल भारत सीमानाकाबाट सर्वसाधारणले ल्याउने 100 रूपियाँ भन्दा माथिका वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको छ। अर्थ मन्त्रालयको यो कडाई विरूद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख 14 गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यसपछि तराई मधेस क्षेत्रका सीमानाकामा कडाई थालिएको थियो। सर्वोच्चको यो आदेशसँगै यो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सरकारले दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन नपाउने भएको छ।
3: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चिनी उत्पादक संघले मौजदात पर्याप्त रहेको बताएको छ।
4: संघले विज्ञप्ति निकाल्दै चिनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 वटा चिनी उद्योग सञ्चालनमा आएको र करिब 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। उत्पादन भएको मध्ये केही नगण्य मात्रामा बिक्री भएको र हालसम्म करिब 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको संघले जनाएको छ। संघका अनुसार बजारमा व्यवसायीहरूसँग अनुमानित 20,000 मेट्रिक टन चिनी मौजदात छ। चालू आर्थिक वर्षको हालसम्म करिब 60-70 हजार मेट्रिक टन चिनी आयात भएको पनि जनाइएको छ। खुला सीमाबाट हुने चिनी आयातको अभिलेख नरहने भएकाले आगामी क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघको भनाई छ।
3: इटाको चाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित 3 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। गएको साँझ हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा कृष्णा इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा चाङले थिचिएर 3 जनाको मृत्यु भएको हो। इट्टाको चाङले थिचिएर भारत लाखिमपुरका 35 वर्षीय अंगद कुमार सर्लाहीको गोडैता 7 रामबनका 50 वर्षीय फिताई मन्सुर र गोडैता 9का 35 वर्षीय शम्भु राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ। यस्तै मलंगवा 7का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। प्रहरीले घटनास्थलबाट दुवैको उद्धार गरी अस्पताल पठाएको छ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। कीर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिका अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते

0: नेकपा एमालेको सचिवालय बैठक आज बस्ती छ। दिउँसो 1 बजे अध्यक्ष केपी शर्मा ओली निवास कुण्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्य विभाजन बारे छलफल हुनेछ। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा कांग्रेस र एमालेबीच छलफल जारी छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठक बस्न लागेको हो। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलो पटक एमालेको सचिवालय बैठक डाकिएको हो। राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
1: बेरोजगारी फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
0: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले मुलुकमा बेरोजगारी झन बढ्दै गएको देखाएको छ।
2: आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 अर्ब रूपियाँ नयाँ बेरोजगारी थपिएको हो। यससँगै मुलुकको कुल अध्यावधिक बेरोजगारी 7.55 अर्ब रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53.49 अर्ब, प्रदेशमा 5.23 अर्ब, स्थानीय तहमा 19.05 अर्ब र अरू समिति तथा संस्थामा 10.32 अर्ब रूपियाँ बेरोजगारी देखिएको छ। 753 स्थानीय तहमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नै नगराएको पाइएको छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढ़ेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको समावेश नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोषप्रति दायित्व 55 अर्ब रूपियाँ करोड़ पुगेको छ। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़ौंका मेसिन प्रयोगविहीन छन् भने करिब 9.17 करोड़ रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढ़ी बाल बालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढ़ी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढ़ी मल खरिद भए पनि किसानले समयमै मल नपाएको पनि प्रतिवेदनमा औलाएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1.74 करोड़ वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढ़ी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार 249 मध्ये 153 टेलिभिजन संस्थाले इजाजत पत्र नवीकरण गरेका छन् भने 7 संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन्। जेएनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ।
0: अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी 17:00 चलाउन लागेका हुन्। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू आइतबार पनि सञ्चालन गर्न लागि छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 5 बजेदेखि शुरू भएर दिउँसो 1 बजे बन्द हुनेछन्। नगरपालिकाका शिक्षा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने देखिएपछि बिहानी 17 सञ्चालन गर्ने निर्णय गरिएको हो। जापानको मियागी तटमा 6.4 म्याग्निच्युडको भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रबिन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा 46 किलोमिटर गहिराईमा रहेको जनाएको छ। भूकम्पको असर मुलुकका 5 प्रान्तमा महसुस गरिएको छ। भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्प पछि पराकम्प आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अप्नाएको छ। भूकम्पपछि हुन सक्ने क्षतिको विवरण संकलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबी

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
4: एमालेको सचिवालय बैठक आज बस्दै छ। दिउँसो एक बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्य विभाजनबारे छलफल हुनेछ। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा कांग्रेस र एमालेबीच छलफल जारी छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठक बस्न लागेको हो। एमाले अध्यक्ष ओलीको गिरफ्तारपछि पहिलो पटक एमालेको सचिवालय बैठक डाकिएको हो। काठमाडौँ उपत्यकामा एकै दिन 2200 सवारी चालक कार्यवाहीमा परेका छन्। चालकलाई कार्यवाही गर्दा 20,39,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 168, नियम विपरीत राइड सियरिङ गरेका 155, ट्राफिक संकेत उल्लंघन गर्ने 137 र तीव्र गतिमा हाँक्ने 152 चालक कार्यवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सड़कमा सवारी चलाउने 113, अरू नियम मिच्ने 1,072 जना कार्यवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजनको उत्पादन र परीक्षण सफल भएको छ। बागलुङको बडीगाड गाउँपालिकामा गरेको परीक्षण सफल भएको हो। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
5: नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडीगाड गाउँपालिका दुईको गिरिङदी खोला लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमूना कार्यक्रमको उद्घाटन गरिएको छ। इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमूना परीक्षण सफल भएको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो।
6: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने दुईवटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीगाड गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो। जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जल विद्युत र चुलोको यो कुकिङको रिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
5: विगत 3 वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो। खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ।
7: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 वर्ष अगाडि। हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन ल्याएको, त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
5: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन गर्न सक्ने उहाँ बताउनु।
7: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सट्टा दाउराको सट्टा यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 किलोले बाल्ने र एलपिजीको 4 किलोले बाल्ने बराबर हो।
5: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
8: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि पनि त हाम्रो नीति विधि त चाहियो नि त। नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्नु पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो। र हाम्रो त बडीघाट गाउँपालिकामा 14 तपाईँको लघु जल विद्युतहरू छ। यही 14 लघु जल विद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ। तर यसमा चाहिँ फुल्ली कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ।
4: अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्ला फाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी 17:00 चलाउन लागेका हुन्। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू आइतबार पनि सञ्चालन गर्न लागि छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि शुरू भई दिउँसो 1 बजे बन्द हुनेछन्। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने भएपछि बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरिएको हो। रासोपा सांसद केपी खनालले किसानले मलका लागि सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

झझल को आई रहे तिम्रो छिन छिन, झझल को आई रहे तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: अघिल्लो महिनादेखि लागू भएको इजरायल र लेबनान बीचको युद्ध विराम थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमति बारे जानकारी दिनुभएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्स मार्फत तनाव अन्त्यको प्रयासका लागि थप 45 दिन युद्ध विराम लम्ब्याएको उल्लेख गर्नुभएको छ। यो बीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुने भनिएको छ। अमेरिकी विदेश मन्त्रालयमा दुई देश बीच राजनीतिक वार्ता हुनेछ। त्यसअघि दुवै देशका सैन्य प्रतिनिधि बीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ। युद्ध विरामको समयावधि थपिए पनि दक्षिणी लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाह बीचको संघर्ष बनेर रोकिएको छैन। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार हिजो दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 9 जनाको ज्यान गएको छ। सिन्धुपाल्चोकको भोटेकुसी गाउँपालिका 3 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,006 थान भेपसहित 7 जना पक्राउ परेका छन्। चीनबाट भोटेकुसी बोकचेन हुँदै अरनेको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 9 वटा बोराले छोपेका कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिनुभएको छ। राईका अनुसार सिन्धुपाल्चोकको भुटेकुसी चारका 35 वर्षीय गणेश खड्का, 46 वर्षीय हिमाल खड्का, 24 वर्षीय विकास बिक, 48 वर्षीय राम बहादुर बिक, 17 वर्षीय विशाल रकपाल, 37 वर्षीय मंगल बहादुर थामी र 12 विषय नगरपालिका 5 का 42 वर्षीय कान्छा तामाङ छन्। काठमाडौँ उपत्यकामा एकै दिन 2,200 सवारी चालक कारवाहीमा परेका छन्। चालकलाई कारवाही गर्दा 20,39,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, ट्राफिक संकेत उल्लंघन गर्ने 137 र तीव्र गतिमा हाँक्ने 152 चालक कारवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सवारी सड़कमा सवारी चलाउने 113, अरू नियम मिच्ने 1,072 जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चीनी उत्पादक संघले मौजदात पर्याप्त रहेको बताएको छ।
1: संघले विज्ञप्ति निकाल्दै चीनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 वटा चिनी उद्योग सञ्चालनमा आएको र करिब 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। उत्पादन भएको मध्ये केही नगण्य मात्रामा बिक्री भएको र हालसम्म करिब 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको संघले जनाएको छ। संघका अनुसार बजारमा व्यवसायीहरूसँग अनुमानित 20,000 मेट्रिक टन चिनी मौजदात छ। चालू आर्थिक वर्षको हालसम्म करिब 60,70,000 मेट्रिक टन चिनी आयात भएको पनि जनाइएको छ। खुला सीमाबाट हुने चिनी आयातको अभिलेख नरहने भएकाले आगामी क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघको भनाइ छ।
0: लुम्बिनी प्रदेश सरकारमा आउँदो साउन 1 गतेदेखि मन्त्रालयको संख्या 8 वटा कायम हुने भएको छ। मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या 8 कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। लुम्बिनीमा हाल 12 वटा मन्त्रालय छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 जना पुरूष र 7 महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। पक्राउ परेकाबाट 4 वर्ष 15 दिन कैद सजाय र 48 लाख बढ़ी जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको छ। सर्वोच्च अदालतले नेपाली चलचित्र लाली बजारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश द्वयम महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता निराशन पाण्डेले बताउनु भएको छ। चलचित्र लाली बजारको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो। सुनवाईपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: गत भदौको जेन्जी विद्रोहका कारण झन्नै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ। महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेन्जी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकाय को आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था आउन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 43 अर्ब बढ़ी बेरोजु पुगेको छ। त्यो भन्दा अघिल्लो आर्थिक वर्ष 2080-81 सरकारी कार्यालय संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12.84 अर्ब थियो। आर्थिक वर्ष 2079-80 बेरोजु 11.83 अर्ब 26 करोड़ रूपियाँ थियो। हालसम्म फरछुट गर्न बाँकी 7.55 अर्ब 17 करोड़ नागेको महालेखाले जनाएको छ। बेलायतको सत्तारूढ़ लेबर पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयर फिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ। यो उपचुनावले सर्कियर स्टारको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ। यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहमलाई उम्मेद्वार बन्ने बाटो खुलिसकेको छ। यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कड़ा टक्कर दिने अड्क छ। बीबीसीका राजनीतिक संवाददाता डेमियन ग्रामेटिक्स उपचुनाव नहुँदासम्म सर्कियरको नेतृत्वमाथि चुनौती कम हुने टिप्पणी गर्नुभएको छ।
1: The potential candidates for any leadership challenge seem to be saying they'll wait to see what happens in this by-election. That leaves a bit of time. There is the question then, if Andy Burnham is selected and goes ahead, can he win it? If he does win it, Andy Burnham will potentially be in a position to say, look, this was a tough fight against reform. I won it. I can do this nationally.
0: सिन्धुपाल्चोकको बटेकोसी गाउँपालिका 3 गन्जी खोलाबाट 56,70,000 1,000 भेपसहित 7 जना पक्राउ परेका छन्। चीनबाट बटेकोसी बोक्चिन हुँदै अरण्यको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेको प्रहरीले जनाएको छ। बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिनुभएको छ। राईका अनुसार सिन्धुपाल्चोक बटेकोसी 4 का गणेश का हिमाल खड्का, विकास बिक, राम बहादुर बिक, विशाल रागपाल, मंगल बहादुर थामी र 12-25 का कान्छा तामाङलाई पक्राउ गरिएको छ। काठमाडौँ उपत्यकामा एकै दिन 2,200 सवारी चालक कारवाहीमा परेका छन्। चालकलाई कारवाही गर्दा 20,39,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, ट्राफिक संकेत उल्लंघन गर्ने 137 र तीव्र गतिमा हाँक्ने 152 चालक कारवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन बेच्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सड़कमा सवारी चलाउने 113 सहित अरू नियम मिच्ने 1,072 जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारमा आउँदो साउन 1 गतेदेखि मन्त्रालयको संख्या 8 कायम हुने भएको छ। मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या 8 कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। सर्वोच्च अदालतले नेपाली चलचित्र लाली बजारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश द्वयम महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त एजलासले उच्च अदालत पाठनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले बताउनु भएको छ। चलचित्र लाली बजारको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो। सुनवाईपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिममा आदेश दिन अस्वीकार गरेको हो। यो फैसलासँगै चलचित्र लाली बजारलाई प्रदर्शनको लागि कानूनी बाटो खुल्ला भएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સંન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: बेलायतको सत्तारूढ लेबर पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयरफिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ. यो उपचुनावले सर कियर स्टारमरको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ. यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बनहमलाई उम्मेद्वार बन्ने बाटो खोलिसकेको छ. यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कडा टक्कर दिने अड्कल छ. बीबीसीका राजनैतिक संवाददाता डेमियन ग्रामेटिकस उपचुनाव नहुँदासम्म सर कियरको नेतृत्वमाथि कुनै चुनौती कम हुने टिप्पणी गर्नुभएको छ.
4: The potential candidates for any leadership challenge seem to be saying they'll wait to see what happens in this by-election. That leaves a bit of time. There is the question then, if Andy Burnham is selected and goes ahead, can he win it? If he does win it, Andy Burnham will potentially be in a position to say, look, this was a tough fight against reform. I won it. I can do this nationally.
3: गत भदौको जेएनजी विद्रोहका कारण झन्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ.
5: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो. प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसक्यो. खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था आउन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ. पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ. महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 15,43,00,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, सरकारी कार्यालय संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12.84 अर्ब थियो। आर्थिक वर्ष 2079-80 11.83 अर्ब रूपियाँ थियो। हालसम्म फरछोट गर्न बाँकी 7.55 अर्ब नागेको महालेखाले जनाएको छ। चीनबाट भोजेपछि बोक्चेन हुँदै हरनेको राजमार्ग 10 किलो निक्लिने
3: सारङ्गीको मधुर धुनसँगै गाउँ गाउँ डुलेर नेपाली लोक संस्कृतिले मनोरञ्जन दिँदै आएको गन्धर्व समुदायको पुर्ख्यौली पेसा संकटमा पर्दै गएको छ। विराटनगरबाट ध्रुव भट्टराई।
2: हरियाली डाँडा, चिसो हावा र मनोरम दृश्य पूर्वकै पर्यटक स्थल भेटारको पहिचान हो, जहाँ दैनिक सयौं पर्यटकहरूको भीड लाग्छ। तर त्यही भीड़बीच कहिल्यै छुट्न नहुने एउटा आवाज छ, सारङ्गीको मधुर धुन।

0: भेटारको मुख्य पर्यटकीय चोकमा जहाँ गन्धर्व समुदायका कलाकारहरू दिनभरि सारङ्गी बजाउँदै गीत सुनाउँछन्, उनीहरूको संगीतले पर्यटकलाई केही बेर रोक्न बाध्य बनाउँछ। भोजपुरको अरुण गाउँपालिका छ जरायटारका मौसम गन्धर्व भेटारमा सारङ्गी रेटेर गीत सुनाउनुहुन्छ, उहाँलाई साथ दिनुहुन्छ र लय थप्नुहुन्छ अर्का गन्धर्व विनोद गन्धर्व। मौसमको गाउँ जरायटारमा अहिले 16 घर परिवार गन्धर्वको बसोबास रहेको छ। पहिले गाउँ गाउँ डुलेर गीत सुनाउँदै हिँड्ने परम्परा बिस्तारै हराउँदै गएको छ। सानैदेखि यही पेसा अँगालेको बताउने मौसम गन्धर्व अहिले पेसा संकटमा परेको बताउनुहुन्छ।
1: फुटबली पेसा अब जति हामीले जान्ने त्यति अब हामीभन्दा पछाडिकोले जान्दैन गर्दैन।
0: पहिला गाउँ गाउँ पुगेर गीत सुनाउँदा राम्रो आमदानी हुने गरे पनि अहिले सारङ्गी सिक्ने र पेसा अँगाल्ने नयाँ पुस्ता नै नभएको उहाँको गुनासो छ। सांस्कृतिक कार्यक्रम होमस्टे फेस्टिभलमा गन्धर्व संगीतलाई प्राथमिकता दिन सके पुर्ख्यौली पेसा जोगाउन मद्द पुग्ने मौसमको भनाइ छ।
2: मौसम पूर्वानुमान महाशाखाले आज 6 प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना देखिएको जनाएको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज कोशी र मधेसका केही भेग सहित बागमती गण्डकी र कर्णालीको केही हिमाली र पहाड़ी भेग तथा सुदूरपश्चिमको हिमाली र पहाड़ी भूभागको एकाध ठाउँमा चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना देखिएको महाशाखाको भनाइ छ। मधेस लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा हावाहुरीको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: नेपालमा यो वर्षको मनसुन औषधभन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ। भारतको मौसम विभागले औषध मितिभन्दा छ दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औषधभन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन एकको आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि छ दिन अघि नै मनसुन केरल आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले चार दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 देखि 30 सम्म कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 मा भित्रने मनसुन नेपालमा सरदर जुन 13 मा आइपुग्ने गरेको छ। भारतमा मनसुन प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसुन प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसुन भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि उहाँको भनाइ छ। गएको वर्ष भने औसत मितिभन्दा 15 दिन अगाडि मे 29 मा नेपालमा मनसुन प्रवेश गरेको थियो। नेपालमा सरदर 13 जुनमा भित्रने मनसुन अक्टोबर 2 मा बाहिरिने गर्छ, तर पोहोर साल औसत मितिभन्दा 8 दिन ढिला बाहिरिएको थियो। यो वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने र मुलुकभर सरदरभन्दा बढी गर्मी हुने मौसम विभागले अनुमान गरेको छ। यो वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि अनुमति बापत पर्यटन विभागले 1,25,00,00,000 भन्दा बढी कमाएको छ। विभागले यो सिजनमा हिजोसम्ममा 30 वटा हिमाल आरोहणका लागि अनुमति दिँदा 1,25,84,00,000 रोयल्टी संकलन गरेको हो। यो सिजनमा 142 वटा आरोहण दलका 283 महिलासहित 1,181 आरोहीले नेपालका 30 वटा हिमाल चढ्ने अनुमति पाएका छन्। यो वर्ष पनि अरू हिमालभन्दा सगरमाथा चढ्ने धेरै छन्। सगरमाथा आरोहणका लागि 51 टोलीका 105 महिलासहित 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा चढ्ने अनुमति दिँदा विभागले 1,07,87,00,000 रोयल्टी उठाएको छ। त्यस्तै लोत्से हिमालबाट 6,36,00,000, मकालु 1 बाट 3,17,00,000, आमा दबलमबाट 1,66,00,000 र कञ्चनजङ्घा चण्डेबाट 1,60,00,000 रोयल्टी उठेको विभागले जनाएको छ। यो सिजनमा 79 मुलुकका आरोही नेपाल आएका छन्। चीनबाट 156, अमेरिकाबाट 150, भारतबाट 97, बेलायतबाट 74 र रसियाबाट 70 जना हिमाल चढ्न नेपाल आएको पर्यटन विभागले जनाएको छ। नेपालका 4 महिलासहित 43 जनाले पनि हिमाल आरोहणको अनुमति लिएका छन्। त्रिभुवन विश्वविद्यालयले शिक्षा अध्यक्षको जिम्मेवारी प्राध्यापक डाक्टर शंकर प्रसाद खनाल र रजिस्ट्रारको जिम्मा प्राध्यापक डाक्टर महानन्द चालिसालाई दिएको छ। उपकुलपति प्राध्यापक डाक्टर सुशील भद्राचार्यले शिक्षा अध्यक्षमा, विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक डाक्टर खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर चालिसालाई जिम्मा दिनुभएको हो। सरकारले नयाँ अध्यादेश ल्याएपछि विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएका थिए। अध्यादेश जारी हुनु अघि नै त्रिविको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अरियालसँगै शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले राजीनामा दिनुभएको थियो। नयाँ उपकुलपति नियुक्तिका लागि आवेदन खुलेको छ। काठमाडौँ महानगरले कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका बालबालिकालाई आवाससहितको छात्रवृत्तिका लागि पहल थालेको छ।
1: शिक्षा मन्त्रालयले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निधि तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिम छात्रवृत्ति प्रदान गरे नगरेको विषयमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075मा निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित विद्यालयले विद्यार्थी संख्याका आधारमा निशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था छ। यस्तै शिक्षा नियमावली 2059मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा 10% नगरलाई गरीब, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ। नियम अनुसार सम्पूर्ण विद्यालयहरूले तोकिए बमोजिम छात्रवृत्ति प्रदान गरिएको र छनौट विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली IMIS मा तत्काल अध्यावधि गर्न मन्त्रालयले आग्रह गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने गरी सार्वजनिक गर्न तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधि गरी नगरेको, अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अध्यावधि गर्न लगाउन भनिएको छ।
0: गएको साउने दशा अवधिमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 जना नेपाली साउदीको जेलमा पनि परेका छन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलाए भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत अमेरिका विरूद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गर्नुभएको छ। कुशलले 45 बलमा 7 चौका र 2 छक्काको मदतमा आफ्नो अर्धशतक पूरा गर्नुभएको हो। भुर्तेलको यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 अर्धशतक हो। जारी खेलमा अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। किर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको हो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनुभयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4, सोमपाल कामीले 2 तथा सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनु भएको छ। दारी खेलमा कुनै पनि विकेट नगुमाइकन नेपालले 26 ओभरमा 140 रन बनाएर खेलिरहेको छ। नेपालमा यो वर्षको मनसून औसत भन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ।
4: भारतको मौसम विभागले औसत मितिभन्दा 6 दिन अघि नै मनसून केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसत भन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन 1 आसपासमा मनसून प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 दिन अघि नै मनसून केरल आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले 4 दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 देखि 30 कुनै पनि दिन मनसून केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 भित्रने मनसून नेपालमा सरदर जुन 13 आइपुग्ने गरेको छ। भारतमा मनसून प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसून प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसून भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि उहाँको भनाइ छ। गएको वर्ष भने औसत मितिभन्दा 15 दिन अगाडि मे 29 नेपालमा मनसून प्रवेश गरेको थियो। नेपालमा सरदर 13 जुनमा भित्रिने मनसून अक्टोबर 2 बाहिरिने गर्छ, तर पोहोर साल औसत मितिभन्दा 8 दिन ढिला बाहिरिएको थियो। यो वर्षको मनसुनमा औसत भन्दा कम पानी पर्ने र मुलुकभर सरदर भन्दा बढी गर्मी हुने मौसम विभागले अनुमान गरेको छ।
3: सारङ्गीको मधुर धुनसँगै गाउँ गाउँ डुलेर नेपाली लोक संस्कृतिले मनोरञ्जन दिँदै आएको गन्धर्व समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
5: हरियाली, डाँडा, चिसो हावा र मनोरम दृश्य पूर्वकै पर्यटक स्थल भेटारको पहिचान हो, जहाँ दैनिक सयौं पर्यटकहरूको भीड लाग्छ। तर त्यही भीडबीच कहिल्यै छुट्न नहुने एउटा आवाज छ सारङ्गीको मधुर धुन। भेटारको मुख्य पर्यटकीय चोकमा जहाँ गन्धर्व समुदायका कलाकारहरू दिनभरि सारङ्गी बजाउँदै गीत सुनाउँछन्, उनीहरूको संगीतले पर्यटकलाई केही बेर रोक्न बाध्य बनाउँछ। भोजपुरको अरुण गाउँपालिका 6 जरायटारका मौसम गन्धर्व भेटारमा सारङ्गी रेटेर गीत सुनाउनुहुन्छ। उहाँलाई साथ दिनुहुन्छ र लय थप्नुहुन्छ अर्का गन्धर्व विनोद गन्धर्व। मौसमको गाउँ जरायटारमा अहिले 16 घर परिवार गन्धर्वको बसोबास रहेको छ। पहिला गाउँ गाउँ डुलेर गीत सुनाउँदै हिँड्ने परम्परा बिस्तारै हराउँदै गएको छ। सानैदेखि यही पेसा अँगालेको बताउने मौसम गन्धर्व अहिले पेसा संकटमा परेको बताउनुहुन्छ।
6: हामी त्यही पछाडि चाहिँ बजाउँदैन होला सायद, अहिले हाम्रै टामाले हामी जस्तै केटाहरू सबै नै बजारै हिँडिरहेको छ, योभन्दा पछाडिको पिरियडले बजाउँदैन पनि होला, उनीहरूलाई लाज भएर होला नि, यस्तो के मागेर हिँडिरहेको भन्ने नि हुँदो कतिलाई। डोली पेसा अब जति हामीले जान्ने त्यति अब हामीभन्दा पछाडिकोले जान्दैन गर्दैन।
5: पहिला गाउँ गाउँ पुगेर गीत सुनाउँदा राम्रो आमदानी हुने गरे पनि अहिले सारङ्गी सिक्ने र पेसा अँगाल्ने नयाँ पुस्ता नै नभएको उहाँको गुनासो छ। सांस्कृतिक कार्यक्रम होमस्टे फेस्टिभलमा गन्धर्व संगीतलाई प्राथमिकता दिन सके पुर्ख्यौली पेसा जोगाउन मद्द पुग्ने मौसमको भनाइ छ। पुनः मौसम गन्धर्व,
6: हाम्रो संस्कृति अब आफूले यसरी नै देखाएर हिँडिरहनु परेको छ। कुनै ठाउँ यस्तो होमस्टे खोलिदिएर चाहिँ त्यही गाएर अरू अब सिक्ने मान्छेहरू पनि भेटिन्छ, मान्छेहरूले भन्छ हामीलाई पनि सिकाओ भाइ भन्छ, अब त्यसरी एउटा केही खोलेर राखिदिए त हुन्थ्यो नि त, हामीले जानेको कुरो हो त सिकाउँदा नि हुन्थ्यो। त्यो पोखरातिर अब त्यसरी सिकाइरहेको छ, काठमाडौँमै सिकाइरहेको छ, तर खै यताउति अब केही गरेको छैन हाम्रो जिल्लामा।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको हो। ताइवानको विषय अत्यन्त संवेदनशील भन्दै ट्रम्पले कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढ़ाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगत्तै ट्रम्पले ताइवानबारे अमेरिकी अडान विपरीत अभिव्यक्ति दिनुभएको हो। ट्रम्पको अभिव्यक्ति ताइवानमा राजनीतिक र सुरक्षा चासो बढ़ाएको बीबीसी

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आइसिसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत अमेरिका विरूद्ध नेपालका ओपनर कुशल भोर्तेलले अर्धशतक पूरा गर्नुभएको छ। कुशलले 45 बलमा 7 चौका र 2 छक्काको मद्दतमा अर्धशतक पूरा गर्नुभएको हो। भोर्तेलको यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 अर्धशतक हो। यो खेलमा नेपालले अमेरिकालाई हराएको छ। गत भदौको जयन्ती विद्रोहका कारण झण्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ।
4: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था हुन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ।
3: दैलेखको दुलो नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई फोनबाट धम्की दिएको घटनामा प्रधानमन्त्री कार्यालयले कार्यवाहीको निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव प्रवक्ता यमराज हरियाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गरेर अश्लील भाषा प्रयोग गर्दै धम्की दिने प्रकाश खड्कामाथि कार्यवाही गर्न सुरक्षा र अनुसन्धान निकायलाई निर्देशन दिइएको जानकारी दिनुभएको छ। खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो। बेलायतको सत्तारूढ लेबल पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयरफिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ। यो उपचुनावले स्वर्गीय स्टारमरको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ। यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बनहमलाई उम्मेद्वार बन्ने बाटो खोलिसकेको छ। यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कडा टक्कर दिने अड्कल छ। बीबीसीका राजनैतिक संवाददाता डेमियन ग्रामाटिकस उपचुनाव नहुँदासम्म सर्कियरको नेतृत्वमाथि चुनौती कम हुने टिप्पणी गर्नुभएको छ।
5: The potential candidates for any leadership challenge seem to be saying they'll wait to see what happens in this by-election. That leaves a bit of time. There is the question then, if Andy Burnham is selected and goes ahead, can he win it? If he does win it, Andy Burnham will potentially be in a position to say, look, this was a tough fight against reform. I won it. I can do this nationally.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको हो। ताइवानको विषय अत्यन्त संवेदनशील भन्दै ट्रम्पले कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगतै ट्रम्पले ताइवानबारे अमेरिकी अडान विपरीत अभिव्यक्ति दिनुभएको हो। ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको बीबीसीले जनाएको छ। अमेरिकाले लामो समयदेखि ताइवानलाई सैन्य र राजनीतिक समर्थन गर्दै आएकोमा ट्रम्पको पछिल्लो अभिव्यक्तिले चीनसँग सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठकमा व्यापार प्रविधि सुरक्षा र ताइवानको मुद्दामा वार्ता भएको थियो। सीले ताइवान मामलामा कुनै हस्तक्षेप नगर्न ट्रम्पलाई चेतावनी दिनुभएको थियो। मौसम पूर्वानुमानमा शाखाले आज 6 प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना देखिएको जनाएको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज कोशी मधेसका केही भेग सहित बागमती गण्डकी र कर्णालीका केही हिमाली र पहाड़ी भेग तथा सुदूरपश्चिमको हिमाली र पहाड़ी भूभागको एकाध ठाउँमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना देखिएको महाशाखाको भनाइ छ। गएको साउन यता साउदीमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 नेपाली साउदीको जेलमा परेका छन्। रियादको नेपाली दूतावासका अनुसार हाल विभिन्न मुद्दा र कानूनी प्रक्रियाका कारण 544 नेपाली साउदी अरबको जेलमा छन्। श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन कम्पनीबाट भागेको आपराधिक अभियोग र प्रशासनिक जटिलतामा परेर उनीहरूलाई हिरासतमा राखिएको दूतावासले जनाएको छ। साउनदेखि हालसम्म 130 नेपाली श्रमिकको साउदीमा मृत्यु भएको पनि दूतावासले जनाएको छ। अधिकांशको हृदयघातका कारण मृत्यु भएको र सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या लगायतका कारण पनि नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ। यो अवधिमा साउदीका अस्पताल र उपचार केन्द्रबाट 27 जना गम्भीर बिरामी नेपालीको उद्धार र उपचारको व्यवस्थापन गरिएको पनि दूतावासले जनाएको छ। अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुईवटा स्थानीय तहले विद्यालय समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी 17:00 चलाउन थालेका हुन्। हवस् त, अहिलेसम्मका खबर यति नै।
1: यो बीएफबीएस कुलकर्ण रेडियो।

PFVS Gurkha Radio.

0: सहीय समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुर्खेतको विन्दनगर छ। हाल काठमाडौँ बस्दै आएका 22 वर्षीय खड्कालाई पक्राउ गरिएको हो। खड्काले दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै टेलिफोन मार्फत अमर्यादित भाषा प्रयोग गरी धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको थियो। प्रहरीका अनुसार शुरूमा खड्काले एउटा सिफारिश पत्र बनाइदिन आग्रह गरेका थिए, तर प्रक्रिया अनुसार हुने भनिएपछि खड्काले सचिवलाई गाली गलौज गर्दै धम्की दिएका थिए। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी अहिले विभाजनको संघारमा पुगेको दावी गर्नुभएको छ। कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो।
4: कांग्रेस विभाजनको बिलमा छ, मैले के के आज झन्डै तपाईँलाई मैले ढाके पनि म बहिरहनु हुन्छ, तर तैँले के गर्छस् भनेर सोध्नु हो भने म त्यो बाटोमा जानुहुन्न भन्छ, पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छ। तर पार्टी विभाजन पनि गिर्जाबाबु कार्यालयमा हो, पार्टी मिलाएको पनि गिर्जाबाबु नै हो, यसको साथी छ। यो कुरा मैले अस्ति गगन ऋषिले मलाई भेटाउनु भएको छु। पार्टी फुटकुटिलोपछि सभापछि उपसभापछि पार्टी मिलाउने कि फुटाउने तपाईँको जिम्मा छ।
3: गत भदौको जेएनजी विद्रोहका कारण झण्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ।
5: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था हुन नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ़दै गएको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 15 खर्ब 43 अर्ब बढ़ी बेरोजु पुगेको छ। त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2080-81 सरकारी कार्यालय संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12.84 खर्ब थियो। आर्थिक वर्ष 2079-80 11.83 अर्ब 26 करोड़ रूपियाँ थियो। हालसम्म फरछुट गर्न बाँकी 7.55 अर्ब 17 करोड़ नागेको महालेखाले जनाएको छ।
3: यो वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि अनुमति बापत पर्यटन विभागले 1.25 अर्ब भन्दा बढ़ी कमाएको छ।
6: विभागले यो सिजनमा हिजोसम्ममा 30 वटा हिमाल आरोहणका लागि अनुमति दिँदा 1.25 करोड़ 84 लाख रोयल्टी संकलन गरेको हो। यो सिजनमा 142 वटा आरोहण दलका 283 महिला सहित 1,181 आरोहीले नेपालका 30 वटा हिमाल चढ्ने अनुमति पाएका छन्। यो वर्ष पनि अरू हिमाल भन्दा सगरमाथा चढ्ने धेरै छन्। सगरमाथा आरोहणका लागि 51 टोलीका 105 महिला सहित 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा चढ्ने अनुमति दिँदा विभागले 1.87 करोड़ 87 लाख रोयल्टी उठाएको छ। त्यस्तै लोत्से हिमालबाट 6 करोड़ 36 लाख, मकालु 1 बाट 3 करोड़ 17 लाख, आमा दबलमबाट 1 करोड़ 66 लाख र कञ्चनजङ्घा चण्डेबाट 1 करोड़ 60 लाख रोयल्टी उठेको विभागले जनाएको छ। यो सिजनमा 79 मुलुकका आरोही नेपाल आएका छन्। चीनबाट 156, अमेरिकाबाट 150, भारतबाट 97, बेलायतबाट 74 र रसियाबाट 70 हिमाल चढ्न नेपाल आएको पर्यटन विभागले जनाएको छ। नेपालका 4 महिला सहित 43 जनाले पनि हिमाल आरोहणको अनुमति लिएका छन्।
3: मधेस प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्लामध्ये पर्सामा सबैभन्दा बढ़ी 1,504 जना संक्रमित छन्। हाल प्रदेशभर 4,680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 457, रौतहटमा 422, महतरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। डोल्पाको सेफ फोक्सोन्डो राष्ट्रिय निकुञ्जभित्र अवैध रूपमा पुगी यार्सा गुम्बा संकलन गरिरहेका 15 जनालाई पक्राउ गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
2: यो PFBS गोर्खा रेडियो हो।

0: के गर्छ?
1: बल्ल झल्याउनु
2: पर्छ। अम्मा अम्मा छोड छोड छोड।
1: लाग्मा खेले फेरि बच्चा देखिन कुकुर बिरालो जस्तै झगडा परेछ।
0: यसले हैन त मलाई पहिला
1: सौदा लगेर भित्रिन। अन्त तँ चाहिँ के भएको?
2: ओए इसाको त मसँग अम्बो
0: के
2: अन्त भोलि ड्राइ पिकनिक आउदैनस्?
0: आउदिन
2: जम्न
0: आउदिन आफै जा
2: साच्चै के आउदैनस्?

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसार सुर्खेतको विन्दनगर छ। हाल काठमाडौँ बस्दै आएका 22 वर्षीय खड्कालाई पक्राउ गरिएको हो। खड्काले दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै टेलिफोन मार्फत अमर्यादित भाषा प्रयोग गरी धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आजै विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको थियो। प्रहरीका अनुसार शुरूमा खड्काले एउटा सिफारिश पत्र बनाइदिन आग्रह गरेका थिए, तर प्रक्रिया अनुसार हुने भनिएपछि खड्काले सचिवलाई गाली गलौज गर्दै धम्की दिएका थिए। मध्य प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढ़ी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढ़ेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुलासीमा वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताएका छन्। मध्य प्रदेशमा हाल 11 वटा एआरटी केन्द्र संचालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।
4: गएको साउन यता साउदीमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 जना नेपाली साउदीको जेलमा परेका छन्।
5: रियादको नेपाली दूतावासका अनुसार हाल विभिन्न मुद्दा र कानूनी प्रक्रियाका कारण 544 जना नेपाली साउदी अरबका जेलमा छन्। श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन, कम्पनी छाडेर भागेको आपराधिक अभियोगमा परेर उनीहरूलाई हिरासतमा राखिएको दूतावासले जनाएको छ। जेल परेका नेपालीको अवस्थाबारे नियमित जानकारी लिने, कानूनी परामर्श दिनेसँगै रिहाई र स्वदेश फिर्ताका लागि पहल गरिरहेको पनि दूतावासले जनाएको छ। साउनदेखि हालसम्म 130 जना नेपाली श्रमिकको साउदीमा मृत्यु भएको पनि दूतावासले जनाएको छ। अधिकांशको हृदयघात, सड़क दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या र प्राकृतिक कारणले समेत मृत्यु हुने गरेको छ। यो अवधिमा साउदीका अस्पताल र उपचार केन्द्रबाट 27 जना गम्भीर बिरामी नेपालीको उद्धार र उपचारको व्यवस्थापन गरिएको पनि दूतावासले जनाएको छ। साउदीमा समस्यामा परेका 1564 नेपाली श्रमिकको समस्या समाधानका लागि रोजगारदाता कम्पनी, प्रहरी प्रशासन, श्रम कार्यालय र सामाजिक संघ संस्थासँग समन्वय गरिरहेको पनि दूतावासको भनाइ छ। तलब नपाउने, पासपोर्ट रोकका करार अनुसार सुविधा नपाउने, कुटपिट, मानसिक तनाव र बसोबास समस्या लगायतका गुनासो समाधान भइरहेको दूतावासको भनाइ छ। हालसम्म करिब 500 नेपालीलाई एक्जिट भिजा प्रक्रियामा सहयोग गरिएको र दैनिक 50 भन्दा बढी पुनः श्रम स्वीकृतिको प्रक्रिया सञ्चालन भइरहेको पनि दूतावासले जानकारी दिएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको हो। ताइवानको विषय अत्यन्त संवेदनशील भन्दै ट्रम्पले कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढ़ाउन सक्ने बताएको बीबीसीले जनाएको छ। बेजिङबाट फर्किए लगत्तै ट्रम्पले ताइवानबारे अमेरिकी अडान विपरीत अभिव्यक्ति दिनुभएको हो। ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढ़ाएको बीबीसीले जनाएको छ। अमेरिकाले लामो समयदेखि ताइवानलाई सैन्य र राजनीतिक समर्थन गर्दै आएकोमा ट्रम्पको पछिल्लो अभिव्यक्तिले चीनसँग सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ। ट्रम्प र सी बीच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दामा वार्ता भएको थियो। सीले ताइवान मामलामा कुनै हस्तक्षेप नगर्न ट्रम्पलाई चेतावनी दिनुभएको थियो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दावी गर्दै आवश्यक परे बल प्रयोग गरेरै नियन्त्रणमा ल्याउने चेतावनी दिँदै आएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टूमा आज नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। कीर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले अवजित 120 रन बनाउनुभयो। आसिफ शेखले 58 रन बनाउनुभयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सिक्स गोर्खा राइफल का भूपुसैनिकहरूले आज पोखराको ब्रिटिश क्याम्पमा भव्य रूपमा 209 स्थापना दिवस मनाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: ब्रिटिश गोर्खा सैनिकको ऐतिहासिक र प्रतिष्ठित रेजिमेन्ट सिक्स गोर्खा राइफल सिक्स जीआर का भूपु सैनिकहरूले पोखरामा भव्य रूपमा स्थापना दिवस मनाएका छन्। सन् 1817 स्थापना भएको सिक्स जीआरको स्थापनाको 209 जन्मदिन पोखराको ब्रिटिश क्याम्पमा मनाइएको हो। गोर्खा संग्रहालय अगाडि रहेको सिक्स जीआरको स्मारक अगाडि मौन धारण गरी कार्यक्रम शुरू भएको थियो। ब्रिटिश क्याम्पको हलमा केक काट्ने तथा आपसमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपु गोर्खा सैनिकका परिवारहरूले सिक्स जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो। कार्यक्रममा सिक्स जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
5: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक मेमोरियल अगाडि पुराना सदस्यहरूको सम्झनामा सेरेमोनी सकायौँ। केही केक कटिङ सेरेमोनी गर्दै गर्दाखेरि पल्टनको आफ्नो नै चलन हुन्छ, कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्, कसैले एनिभर्सरी भनेर मान्छन्। हामीले पहिला पहिलाको चलन चाहिँ हामीले एनिभर्सरी मान्ने गर्दथ्यौँ, तर यसो विचार गर्दा मान्छे पनि जन्मेपछि बर्थडे मान्दै मान्दै मान्दै गएर आखिरमा अन्त हुन्छ जीवन। त्यही हिसाबले हामीले पनि बर्थडेबाट सुरु गरौँ न त, एउटा इतिहासको कन्टिन्युटी पनि हुन्छ भन्ने विचारले यो सुरु गरिएको हो। अब जबसम्म सिक्स इयर क्याप ब्याज लगाएका सदस्यहरू यो धरतीमा रहन्छ त्यो बेलासम्म हामीले यो गर्न सक्छौँ।
3: सारङ्गीको मधुर धुनसँगै गाउँ गाउँ डुलेर नेपाली लोक संस्कृतिले मनोरञ्जन दिँदै आएको गन्धर्व समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
6: हरियाली डाँडा, चिसो हावा र मनोरम दृश्य पूर्वकै पर्यटक स्थल भेटारको पहिचान हो, जहाँ दैनिक सयौं पर्यटकहरूको भीड लाग्छ। तर त्यही भीड बीच कहिल्यै छुट्न नहुने एउटा आवाज छ सारङ्गीको मधुर धुन। भेटारको मुख्य पर्यटकीय चोकमा जहाँ गन्धर्व समुदायका कलाकारहरू दिनभरि सारङ्गी बजाउँदै गीत सुनाउँछन्, उनीहरूको संगीतले पर्यटकलाई केही बेर रोक्न बाध्य बनाउँछ। भोजपुरको अरुण गाउँपालिका छ जरायटारका मौसम गन्धर्व भेटारमा सारङ्गी रेटेर गीत सुनाउनुहुन्छ। उहाँलाई साथ दिनुहुन्छ र लय थप्नुहुन्छ अर्का गन्धर्व विनोद गन्धर्व। मौसमको गाउँ जरायटारमा अहिले 16 घर परिवार गन्धर्वको बसोबास रहेको छ। पहिला गाउँ गाउँ डुलेर गीत सुनाउँदै हिँड्ने परम्परा बिस्तारै हराउँदै गएको छ। सानैदेखि यही पेसा अँगालेको बताउने मौसम गन्धर्व अहिले पेसा संकटमा परेको बताउनुहुन्छ।
7: हामीदेखि पछाडि चाहिँ बजाउँदैन होला सायद, अहिले हाम्रै डामाले हामी जस्तै केटाहरू सबै नै बजारै हिँड्दा योभन्दा पछाडिको पिरियडले बजाउँदैन पनि होला, उनीहरूलाई लाज भएर होला नि, यस्तो के मागेर हिँडिरहेको भन्ने नि हुँदो। कतिलाई गोली पेसा अब जति हामीले जान्ने त्यति अब हामीभन्दा पछाडिकोले जान्दैन गर्दैन।
6: पहिला गाउँ गाउँ पुगेर गीत सुनाउँदा राम्रो आमदानी हुने गरे पनि अहिले सारङ्गी सिक्ने र पेसा अँगाल्ने नयाँ पुस्ता नै नभएको उहाँको गुनासो छ। सांस्कृतिक कार्यक्रम होमस्टे फेस्टिभलमा गन्धर्व संगीतलाई प्राथमिकता दिन सके पुर्ख्यौली पेसा जोगाउन मद्दत पुग्ने मौसमको भनाइ छ। पुनः मौसम गन्धर्व,
7: आफ्नो संस्कृति अब आफूले यसरी नै देखाएर हिँडिरहनु परेको छ। कुनै ठाउँ यस्तो होमस्टे खोलिदिएर चाहिँ टी गाएर अरू अब सिक्ने मान्छेहरू पनि भेटिन्छ, मान्छेहरूले भन्छ हामीलाई पनि सिकाओ भाइ भन्छ, अब त्यसरी एउटा केही खोलेर राखिदिए त हुन्थ्यो नि त, हामीले जाने कुरो हो त सिकाउँदा नि हुन्थ्यो। त्यो पोखरातिर अब त्यसरी सिकाइरहेको छ, काठमाडौँमै सिकाइरहेको छ, तर खै यताउँदी अब केही गरेको छैन हाम्रो जिल्लामा।
6: गन्धर्व पेसा केवल जीविकोपार्जन माध्यम मात्र नभई नेपालको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा पनि हो, तर संरक्षण र पुस्तान्तरणको अभावमा यो पेसा हराउने जोखिम बढ्दै गएको छ। सारङ्गीको धुनसँग जोडिएको नेपाली मौलिक संस्कृति जोगाउन अब राज्य स्थानीय तह र समुदाय सबैले साझा पहल गर्नुपर्ने देखिन्छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। चिनिया राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता भएको केही घण्टापछि नै ट्रम्पले ताइवानलाई एकतर्फी रूपमा स्वतन्त्रता घोषणा नगर्ने चेतावनी दिनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: लाहोरे दाई
8: के हो कान्छी?
2: लाहोरे को फैशन कसुरे
8: आ त्यस्ता जाबा
2: बाबे कस्तो गमकियोको हो
8: लो भनु त
2: लो
8: लो लो मादले दाई गमकाउनु होस् त।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: आईसीसी विश्वकप क्रिकेट लीग टूमा आज नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। कीर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुटेलले अवजित 120 रन बनाउनुभयो। आसिफ शेखले 58 रन बनाउनुभयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनुभयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4, सोमपाल कामीले 2 तथा सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनुभयो। नेपालले पर्सी सोमबार स्कटल्याण्डसँग खेल्नेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिएको आरोपमा खड्कालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो। हिजो दिउँसो करिब 12:40 भएको घटनामा खड्काले शुरूमा एउटा सिफारिश पत्र बनाइदिन आग्रह गरेका थिए, तर प्रक्रिया अनुसार हुने भनिएपछि खड्काले सचिवलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको बताइएको छ। अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आजै विज्ञप्ति जारी गर्दै खड्कामाथि कड़ा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो। सोही आधारमा प्रहरी अनुसन्धानपछि खड्कालाई पक्राउ गरिएको हो। घटनाबारे दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीसँग हामीले कुरा गरेका छौं। खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
4: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो। अरूको कालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, मलाई देखाइदिउँ कालो मुसो गरिदिउँ भनेर अब त्यो प्रधानमन्त्रीको धेरै अपशब्दहरू बोल्नुभयो।
3: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
4: काम गराउनको लागि हो। पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस लेखिदिनुहोस् एउटा भन्ने थियो। मैले तपाईँहरू एकछिन यत्रो सेवा गराएर हुनुहुन्छ, 12-13 टोकन लगेको सेवा गराए भने अगाडि हामीसँग इच्छक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो। त्यसपछि चाहिँ सुरु भएको कुरा हो।
3: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको
4: हो? उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो, ल सचिवलाई फोन दिनुहोस् न त भनेर सिधै फोन भएको, अरू सेवाग्राहीको पालन दिएर सिधै अगाडि आउनु भएको थियो।
3: तपाईँले चाहिँ अब कुनै काम नगरिदिएको भएर वा के भएर चाहिँ हो विवाद यसरी भएको?
4: यो काम नगरेर विवाद होइन, उहाँहरूले चाहिँ अब पहुँच पावरको भरमा चाहिँ मेरो काम छिटो गरिदिनु पर्यो भन्ने जुन चाहिँ पहिलाको सरकारमा जुन सिस्टम थियो नि एउटा, त्यही सिस्टमलाई चाहिँ एकदम निरन्तरता दिँदै मेरो काम छिटो गरिदिनु पर्यो, मेरो मान्छेलाई छिटो गरिदिनु पर्यो भन्ने हिसाबमा यो सुरुवात भएको।
3: अनि अब यो धम्की आएपछि त्यहाँ सेवाग्राहीको काम भयो कि भएन त?
4: उहाँको प्रतिनिधि पठाउनु भयो, पछि मैले उहाँको प्रतिनिधि पठाइसकेपछि काम गरे, कागजात ल्याएर आवश्यक विवरण ल्याएर आइसकेपछि र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राही सकेर मात्र उहाँको चाहिँ लास्ट 4 बजे चाहिँ काम गरियो।
3: तपाईँले चिन्नु भएको थियो धम्की दिने प्रकाश खड्का?
4: प्रकाश खड्का भन्ने मान्छे त मेरो चिन्जान पनि थिएन, उहाँलाई मैले कहिले जिन्दगीमा देखेको पनि थिएन, भेटेको पनि थिएन। जब चाहिँ मसँग विवादमा मुछिनु भयो त्यसपछि मैले उहाँको सहज गरेर सबै कुराहरू हेरेँ खोलेँ, अझै पनि चिन्न सकेन, अब चिन्न मन त उहाँलाई अब एकचोटि अब यो सरकारी प्रक्रियादेखि कानुनी कुराहरू सबै कानुनी उपचार खोजिरहेको छु मैले, अब कानुनी उपचारको रूपमा उहाँ पक्राउ पनि गरिरहनु भएको छ भन्ने सुन्नु भएको छ। अब एकचोटि चाहिँ मैले डायरी दिएको कार्यालयमा उहाँ आइसकेदेखि को हुनुहुँदो रहेछ प्रत्यक्ष भेट्न चाहिँ मन छ उहाँलाई।
3: यो रेकर्ड गरेर जुन अडियो छ अहिले सामाजिक सञ्जालमा पनि हालिदिने भनेपछि तपाईँले नियोजित रूपमै फसाउनु खोज्नु भएको हो त?
4: त्यो कुराहरू भित्र लुकाएर राख्यो भने भोलि भएको त्यो जुनसुकै कर्मचारीले नि फेरि धम्की खान सक्छ। त्यो उहाँलाई फसाउनु भन्दा पनि उहाँहरूलाई चाहिँ विधिको शासन के हो होइन कसैको पहुँच पावरको भरमा हुँदैन कि नियम पालन गर्न चाहिँ राष्ट्रिय सेवा कर्मचारीहरू तयार छन्, चाहिँ अमर्यादित कार्य गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउने हो भने राष्ट्रिय सेवा कर्मचारीहरूको मनोबल उच्च हुनेछ र काम गर्न सक्नेछन् भन्ने हो। मेरो कसैलाई फसाउने डुबाउने उद्देश्य चाहिँ होइन। त्यो खास एक्सन लिएर प्रधानमन्त्रीको कारणले नि यो चाहिँ पक्राउ पुजी जारी गरेर उहाँको नाममा र उहाँ पब्लिस गर्नुभयो भन्ने सुने, अहिले केही आशा चाहिँ पलाएको छ, केही चाहिँ अहिले सुरक्षित महसुस भएको छ र ढुक्क
3: अडियो छ नि तपाईँ र उहाँको संवादको कुरा चाहिँ यो आफूले तपाईँले नै मिडियाहरूलाई दिनुभएको हो?
4: 13-14 फाइलहरू नागरिकता बनाउने साथीहरू प्लस चाहिँ अन्य साथीहरू पनि हुनुहुन्थ्यो त्यहाँनिर, जो मैले चाहिँ मेरो मोबाइलमा फोन आयो कि अथवा फर्स्ट फोन भनेको जुन बलबहादुर खड्काको मोबाइलमा फोन आयो त्यो मैले लाउड स्पिकर गरेर नै मेरो टेबलमा राखेँ। त्यस्तो कुराहरू शङ्का लागिसकेपछि उहाँले गाली गर्नुभयो। त्यसपछि साथीहरूले चाहिँ सुरुमा रेकर्ड गर्ने प्रमाण जुटाउने केही कुरा चाहिँ हुनुहुन्छ न, मैले पुनः पनि यो कार्यक्रम दोहोरिन सक्छौँ भनेर लाउड स्पिकर गरेपछि त्यही भएको केही कुरालाई साथीहरूले रेकर्ड गर्नुभयो। त्यसपछि त्यसरी यो बाहिर आएर बाहिर आइसकेपछि पछि यसको इभिडेन्स केही कुराहरू चाहिँ नबुझिने जस्तो भएपछि केही मैले पनि मिडियालाई सहयोग चाहिँ गरे हो।
3: गएको साउन यता साउदीमा 130 नेपाली श्रमिकको ज्यान गएको तथ्याङ्क आएको छ। यही अवधिमा 544 जना नेपाली साउदीको जेलमा परेका छन्।
2: रियादको नेपाली दूतावासका अनुसार हाल विभिन्न मुद्दा र कानूनी प्रक्रियाका कारण 544 जना नेपाली साउदी अरबका जेलमा छन्। श्रम विवाद, कागजात समस्या, आर्थिक लेनदेन, कम्पनी छाडेर भागेको, आपराधिक अभियोगमा परेर उनीहरूलाई हिरासतमा राखिएको दूतावासले जनाएको छ। जेल परेका नेपालीको अवस्थाबारे नियमित जानकारी लिने, कानूनी परामर्श दिनेसँगै रिहाई र स्वदेश फिर्ताका लागि पहल गरिरहेको पनि दूतावासले जनाएको छ। साउनदेखि हालसम्म 130 जना नेपाली श्रमिकको साउदीमा मृत्यु भएको पनि दूतावासले जनाएको छ। अधिकांशको हृदयघात, सड़क दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या र प्राकृतिक कारणले समेत मृत्यु हुने गरेको छ। यो अवधिमा साउदीका अस्पताल र उपचार केन्द्रबाट 27 जना गम्भीर बिरामी नेपालीको उद्धार र उपचारको व्यवस्थापन गरिएको पनि दूतावासले जनाएको छ। साउदीमा समस्यामा परेका 1564 नेपाली श्रमिकको समस्या समाधानका लागि रोजगारदाता कम्पनी, प्रहरी प्रशासन, श्रम कार्यालय र सामाजिक संघ संस्थासँग समन्वय गरिरहेको पनि दूतावासको भनाइ छ। तलब नपाउने, पासपोर्ट रोकका, करार अनुसार सुविधा नपाउने, कुटपिट, मानसिक तनाव र बसोबास समस्या लगायतका गुनासो समाधान भइरहेको दूतावासको भनाइ छ। हालसम्म करिब 500 नेपालीलाई एक्जिट भिजा प्रक्रियामा सहयोग गरिएको र दैनिक 50 भन्दा बढी पुनः श्रम स्वीकृतिको प्रक्रिया सञ्चालन भइरहेको पनि दूतावासले जानकारी दिएको छ।
3: गत भदौको जेएनजी विद्रोहका कारण झण्डै 1.5 खर्बको लेखा परीक्षण समेत हुन नसकेको तथ्य आएको छ।
5: महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जेएनजी विद्रोहको ध्वंसका कारण सरकारी र सार्वजनिक संस्थाका कागजात आगजनी हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको हो। प्रतिवेदन अनुसार विद्रोहका कारण 179 सरकारी निकायले आवश्यक श्रेष्ठता र कागज पेश गर्न नसक्दा ती निकायको आर्थिक कारोबार परीक्षण गर्न नसकिएको हो। खर्चको हिसाब किताबको लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था नसक्ने र यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पार्ने महालेखाले चेतावनी दिएको छ। पछिल्लो समय वर्षेनी खर्च हुने तर खर्चको हिसाब देखाउन नसक्ने बेरोजुको दर समेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 1543,00,000,000,000 बढी बेरोजु पुगेको छ। त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2080-81 सरकारी कार्यालय, संगठित संस्था सहित प्रदेशका निकाय र स्थानीय तहको बेरोजु 12,84,00,000,000,000 थियो। आर्थिक वर्ष 2079-80 11,83,26,00,000,000,000 थियो। हालसम्म फरछुट गर्न बाँकी 7,55,17,00,000,000,000 नागेको महालेखाले जनाएको छ।
2: आसन्न मनसुनमा 51,800 घरधुरीका 2,26,000 भन्दा बढी प्रभावित हुन सक्ने सरकारी निकायको आकलन। बाढी पहिरो र डुबानका जोखिमयुक्त जिल्लामा पूर्व तयारी तीव्र पारिएको दावी। सुन्धाराको केन्द्रीय कारागारबाट 25 वर्षकी महिला कैदी फरार। शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी नुवाकोटकी सपना तामाङ पर्खाल नाघेर भागेपछि खोजी हुँदै। काभ्रेको पनौतीमा महिला समूहले थालेको क्लिन पनौती अभियान 7 वर्ष पूरा। पनौती नगर क्षेत्रको रोशी र पुण्यवती खोलामा चल्दै आएको सफाई अभियानको 376 हप्तामा त्रिवेणी घाट र पुण्यवती खोला क्षेत्रमा सरसफाई। मुगलिन पोखरा सड़कमा पर्ने दमौली नजिक मादीमा बन्दै गरेको आर्क पुलको काम 5 भाग मध्ये 1 भाग बाँकी। ठेक्काको म्याद असार 19 सकिँदै। कैलालीको टिकापुर 1 का ज्येष्ठ नागरिकलाई झोल वितरण। ओडाको 1 लाख बजेटबाट 73 वर्षमाथिका 150 जनालाई झोल दिइयो। नारायणघाट मुगलिन सड़कमा तीव्र गतिमा हुइक्याउने चालकमाथि कारवाही हुँदै लिडार गन प्रयोग गर्न थालेको पहिलो दिनमै 60 भन्दा बढी चालक कारवाहीमा। र कञ्चनपुरमा खपिन नसक्नु गर्मी हुन थाल्यो। कृष्णपुर र शुक्लाफाटा नगरभित्रका विद्यालयमा बर्खे विदासम्म अब बिहान मात्रै पढाइ हुने।
3: बेलायतको सत्तारूढ लेबर पार्टीले ग्रेटर म्यान्चेस्टरमा अब हुने मेयरफिल्डको उपचुनावका लागि उम्मेद्वार छान्ने प्रक्रिया थालेको छ। यो उपचुनावले सर कियर स्टार्मरको नेतृत्व भूमिका निर्धारण गर्ने खबर छ। यो चुनावका लागि ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहमलाई उम्मेद्वार बन्ने बाटो खुलिसकेको छ। यो निर्वाचन क्षेत्रमा रिफर्म युकेले कड़ा टक्कर दिने अड्कल गरिएको छ। बीबीसीका राजनीतिक संवाददाता डेमियर ग्रामेटिक्स उपचुनाव नहुँदासम्म सर कियरको नेतृत्वमाथि चुनौती कम हुने टिप्पणी गर्नु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँको अनुसार दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिएको आरोपमा खड्कालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो। हिजो दिउँसो करिब 12:40 भएको घटनामा खड्काले शुरूमा एउटा सिफारिस पत्र बनाइदिन आग्रह गरेका थिए, तर प्रक्रिया अनुसार हुने भनिएपछि खड्काले सचिवलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको बताइएको छ। अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्ति जारी गर्दै खड्कामाथि कड़ा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो। सोही आधारमा प्रहरी अनुसन्धानपछि खड्कालाई पक्राउ गरिएको हो। घटनाबारे दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीसँग हामीले कुरा गरेका छौं।
4: खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
5: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो। अरूको पालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, मलाई देखाइदिउँ, कालो मुसो गरिदिउँ भनेर अब त्यो तथा नामको धेरै अपशब्दहरू बोल्नुभयो।
4: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
5: काम गराउनको लागि हो। यो पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस लेखिदिनुहोस् एउटा भन्ने थियो। मैले तपाईँहरू एकछिन चाहिँ त्यो सेवा गराईहरू हुनुहुन्छ, 12-13 टोकन लगेको सेवा गराए भने अगाडि हामीसँग स्टक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो। त्यसपछि चाहिँ सुरु भएको कुरा हो।
4: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको हो?
5: उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो, ल सचिवलाई फोन दिनुहोस् न त भनेर सिधै फोनबाट अरू सेवाग्राहीको पालो मिचेर सिधै अगाडि आउनु भएको थियो।
4: तपाईँले चाहिँ अब कुनै काम नगरिदिएको भएर वा के भएर चाहिँ हो विवाद यसरी भएको?
5: यो काम नगरेर विवाद होइन, उहाँहरूले चाहिँ अब पहुँच पावरको भरमा चाहिँ मेरो काम छिटो गरिदिनु पर्यो भन्ने जुन चाहिँ पहिलाको सरकारमा जुन सिस्टम थियो नि एउटा, त्यही सिस्टमलाई चाहिँ एकदम निरन्तरता दिँदै मेरो काम छिटो गरिदिनु पर्यो, मेरो मान्छेलाई छिटो गरिदिनु पर्यो भन्ने हिसाबमा यो सुरुवात भएको।
4: अनि अब यो धम्की आएपछि त्यहाँ सेवाग्राहीको काम भयो कि भएन त?
5: उहाँको प्रतिनिधि पठाउनु भयो, पछि मैले उहाँको प्रतिनिधि पठाइसकेपछि काम गरे, कागजात ल्याएर आवश्यक विवरण ल्याएर आइसकेपछि र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राही सकेर मात्र उहाँको चाहिँ लास्ट 4 बजे चाहिँ काम गरियो।
4: तपाईँले चिन्नु भएको थियो धम्की दिने प्रकाश खड्का?
5: प्रकाश खड्का भन्ने मान्छे त मेरो चिन्जान पनि थिएन, र उहाँलाई मैले कहिले जिन्दगीमा देखेको पनि थिएन, भेटेको पनि थिएन। जब चाहिँ मसँग विवादमा मुछिनु हो त्यसपछि मैले उहाँको सहज गरेर सबै कुराहरू हेरेँ, खोलेँ, अझै पनि चिन्न सकेन। अब चिन्न मन छ उहाँलाई, अब एकचोटि अब यो सरकारी प्रक्रियादेखि कानुनी कुराहरू सबै कानुनी उपचार खोजिरहेको मैले, अब कानुनी उपचारको रूपमा उहाँ पक्राउ पनि गरिरहनु भएको छ भन्ने सुन्नमा आज। अब एकचोटि चाहिँ मैले गाइरी दिएको कार्यालयमा उहाँ आइसकेदेखि को हुनुहुँदो रहेछ प्रत्यक्ष भेट्न चाहिँ मन छ उहाँलाई।
4: यो रेकर्ड गरेर जुन अडियो छ अहिले सामाजिक सञ्जालमा पनि हालिदिने भनेपछि तपाईँले नियोजित रूपमै फसाउन खोज्नु भएको हो त?
5: त्यो कुराहरू भित्र लुकाएर राख्यो भने भोलि राख्छ सेवक जुनसुकै कर्मचारीले नि फेरि धम्की खान सक्छ। त्यो भएर उहाँलाई फसाउन भन्दा पनि उहाँहरूलाई चाहिँ विधिको शासन के हो होइन, कसैको पावरको भरमा हुँदैन कि नियम पालन गर्न चाहिँ राष्ट्र सेवा कर्मचारीहरू तयार छन्, चाहिँ अपराधिक कार्य गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउने हो भने राष्ट्र सेवा कर्मचारीहरूको मनोबल उच्च हुनेछ र काम गर्न सक्नेछन् भन्ने हो। मेरो कसैलाई फसाउने डुबाउने उद्देश्य चाहिँ होइन। त्यो फास्ट एक्सन लिएर प्रधानमन्त्री सरकारले नि यो चाहिँ पक्राउ पुलिस जारी गर्यो उहाँको नाममा र उहाँ पक्रि सक्नुभयो भन्ने सुने। अहिले केही आशा चाहिँ पलाएको छ, केही चाहिँ अलिक सुरक्षित छु महसुस भएको छ, तर ढुक्क चाहिँ
4: अडियो छ नि तपाईँ र उहाँको संवादको कुरा चाहिँ, यो आफूले तपाईँले नै मिडियाहरूलाई दिनुभएको हो?
5: 13-14 फाइलहरू नागरिकता बनाउने साथीहरू प्लस चाहिँ अन्य साथीहरू पनि हुनुहुन्थ्यो त्यहाँनिर, जो मैले चाहिँ मेरो मोबाइलमा फोन आएदेखि अथवा फर्स्ट फोन भनेको जुन बलबहादुर खड्काको मोबाइलमा फोन आयो त्यो मैले लाउड स्पिकर गरेर नै मेरो टेबलमा राखेँ। त्यस्तो कुराहरू शङ्का लागिसकेपछि उहाँले गाली गर्नुभयो, त्यसपछि साथीहरूले चाहिँ सुरुमा रेकर्ड गर्ने यो प्रमाण जुटाउने केही कुरा तय हुनुहुन्छ न, मैले पुनः पनि यो कार्यक्रम दोहोरिन सक्छ भनेर लाउड स्पिकर गराइसकेपछि त्यहीँ भएको केही सेवा गराए साथीहरूले रेकर्ड गर्नुभयो। त्यसपछि त्यसरी यो बाहिर आयो र बाहिर आइसकेपछि पछि यसको एभिडेन्स केही कुराहरू चाहिँ नबुझिने जस्तो भयो कि केही मैले पनि मिडियालाई सहयोग चाहिँ गरे हो।
3: आइसिसी विश्वकप क्रिकेट लिग 2 आज नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। किर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले अवजित 120 रन बनाउनुभयो, आसिफ शेखले 58 रन बनाउनुभयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनुभयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4, सोमपाल कामीले 2 तथा सन्दीप लामिछाने र गुलशन झाले समान एक एक विकेट लिनुभयो। नेपालले पर्सि सोमबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालमा यो वर्ष मनसून औसत समयभन्दा केही दिन अगावै भित्रिने सम्भावना देखिएको छ। भारतको मौसम विभागले मनसून यसपालि औसत मितिभन्दा करिब छ दिन अघि केरला आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि मनसून चाँडै प्रवेश गर्ने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: मधेस प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढ़ी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2077-78 मधेस प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढ़ेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताए। मधेस प्रदेशमा हाल 11 एआरटी केन्द्र संचालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।
4: धनगढ़ीमा कैलालीको धनगढ़ीमा शुरू भएको सुदूरपश्चिम कचहरी 2083मा विकास, संघीयता र इतिहास संरक्षणबारे व्यापक बहस भएको छ। वक्ताहरूले सुदूरपश्चिमको समृद्धिका लागि तीनै तहका सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगर्दा संघीयता कमजोर बनेको धारणा पनि राखिएको छ। आजको कार्यक्रमको टीकाराम यात्री, मनमोहन सुवार र शिवराज भट्टले सहजीकरण गर्नुभएको थियो। भोलिसम्म जारी सुदूरपश्चिम कचहरीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुभएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानले वर्तमान सरकार जनताप्रति क्रूर र निरंकुश बन्दै गएको आरोप लगाएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय मुद्दामा मौनता अप्नाउँदै जनतामाथि कठोर व्यवहार गरिरहेको बताउनु भएको हो। अभियानले सुकुम्बासी बस्तीमा डोजो चलाएको, विधिको शासन कमजोर बनाएको तथा संवैधानिक नियुक्तिमा योग्यता व्यवस्था गरिएको आरोप लगाउँदै सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी दिएको सिक्स गोर्खा राइफलका भूपू सैनिकहरूले आज पोखराको ब्रिटिश क्याम्पमा भव्य रूपमा 209 स्थापना दिवस मनाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
5: ब्रिटिश गोर्खा सैनिकको ऐतिहासिक र प्रतिष्ठित रेजिमेन्ट सिक्स गोर्खा राइफल सिक्स जीआर का भूपू सैनिकहरूले पोखरामा भव्य रूपमा स्थापना दिवस मनाएका छन्। सन् 1870 स्थापना भएको सिक्स जीआर को स्थापनाको 209 जन्मदिन पोखराको ब्रिटिश क्याम्पमा मनाइएको हो। गोर्खा संग्रहालय अगाडि रहेको सिक्स जीआर को स्मारक अगाडि मौन धारण गरी कार्यक्रम शुरू भएको थियो। ब्रिटिश क्याम्पको हलमा केक काट्ने तथा आपसमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपू गोर्खा सैनिकका परिवारहरूले सिक्स जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो। कार्यक्रममा सिक्स जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
6: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक मेमोरियल अगाडि पुराना सदस्यहरूको सम्झनामा सकायौँ। केही केक कटिङ सेरेमोनी गर्दै गर्दाखेरि पल्टनको आन्दोलन चलन हुन्छ, कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्, कसैले एनिभर्सरी भनेर मान्छन्। हामीले पहिला पहिलाको चलन चाहिँ हामीले एनिभर्सरी मान्ने गर्दथ्यौँ, तर यसो विचार गर्दा मान्छे पनि जन्मेपछि बर्थडे मान्दै मान्दै मान्दै गएर आखिरमा अन्त हुन्छ जीवन। त्यही हिसाबले हामीले पनि बर्थडेबाट सुरु गरौँ न त, एउटा इतिहासको कन्टिन्युटी पनि हुन्छ भन्ने विचारले यो सुरु गरिएको हो। अब जबसम्म सिक्स इयर क्याप ब्याज लगाएका सदस्यहरू यो धरतीमा रहन्छ, त्यो बेलासम्म हामीले यो गर्न सक्छौँ।
4: अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने साफ महिला च्याम्पियनशीपका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको टोलीमा अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिनु भएको छ। गीता राणा, सबिना चौधरी र अनिता केसीले टोलीमा पुनरावगमन गरेका छन् भने नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई टोली बाहिरिनु भएको छ। प्रतियोगितामा समूह ए सँगै नेपाल, श्रीलंका र भूटान पनि छन्। नेपालले उद्घाटन खेलमा जेठ 11 गते भूटानसँग प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय जेएनजी नागरिक अभियानले वर्तमान सरकार क्रूर र निरङ्कुश बन्दै गएको आरोप लगाएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय मुद्दामा मौनता अपनाउँदै जनतामाथि कठोर व्यवहार गरिरहेको बताउनु भएको हो। अभियानले सुकुम्बासी बस्तीमा डोजर चलाएको, विधिको शासन कमजोर बनाएको तथा संवैधानिक नियुक्तिमा योग्यता व्यवस्था गरिएको आरोप लगाउँदै सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी दिएको छ। कंग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी अहिले विभाजनको संघारमा पुगेको दावी गर्नुभएको छ। कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट
4: पार्नुभयो।
3: मर्दी हिमाल पदयात्राका क्रममा हराएका एक पर्यटक मृत फेला परेका छन्। काठमाडौँका सङ्घाराम बुद्ध विहारका भिक्षु थामिसारो गत वैशाख 30 गते मर्दीको भ्यू पोइन्टबाट हराउनु भएको थियो। सुरक्षाकर्मी र स्थानीयको टोलीले माथिल्लो भ्यू पोइन्ट नजिकको खोजमा सब फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समिति अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। कठिन भूगोलका कारण सब उद्धार गर्न समस्या भएको बताइएको छ। भिक्षु दृश्यावलोकनका लागि भन्दै उनी निस्किएका थिए। नेपालमा यो वर्षको मनसुन औसतभन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ।
5: भारतको मौसम विभागले औसत मितिभन्दा 6 दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसतभन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन 1 आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 दिन अघि नै मनसुन केरल आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले 4 दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 30 कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 भित्रने मनसुन नेपालमा सरदर जुन 13 आइपुग्ने गरेको छ। भारतमा मनसुन प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसुन प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसुन भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि उहाँको भनाइ छ। गएको वर्ष भने औसत मितिभन्दा 15 दिन अगाडि मे 29 नेपालमा मनसुन प्रवेश गरेको थियो। नेपालमा सरदर 13 जुनमा भित्रने मनसुन अक्टोबर 2 बाहिरिने गर्छ, तर पोहोर साल औसत मितिभन्दा 8 दिन ढिला बाहिरिएको थियो। यो वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने र मुलुकभर सरदरभन्दा बढी गर्मी हुने मौसम विभागले अनुमान गरेको छ।
3: कैलालीको गोदावरी नगरपालिका 11 ओलानीमा रुखमा अड्किएका एक वृद्धको सशस्त्र प्रहरले उद्धार गरेको छ। 73 वर्षीय लालबहादुर सुनार स्याउला काट्न रुखमा चढेका बेला तल झर्न नसकी अड्काउनु भएको थियो। सूचना पाएपछि सशस्त्र प्रहरी नम्बर 7 बैद्यनाथ बाहिनीको तालिम प्राप्त टोलीले उहाँको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2083 उपाधि जितेको छ। बुटोलमा भएको फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँलाई 1-0 गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। फाइनल खेलको प्लेयर अफ द म्याच पुलिसकी सम्झना लावती घोषित हुनुभयो। उपाधिसँगै पुलिसले सिल्ट प्रमाणपत्रसहित 2,50,000 रुपियाँ प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको पुरस्कार सङ्कटाकी लुसिया जेन्सले जित्नुभयो। प्रतियोगितामा ट्रिनिटी युवा क्लब वालिङ, राइजिङ स्टार कपिलवस्तु, पद्मा स्पोर्ट्स क्लब ओखलढुङ्गा, आरएस क्लब पोखरा, नेपाल पुलिस, सङ्कटा, मकवानपुर फुटबल एकाडेमी हेटौँडा र आयोजक 2075 युवा क्लबको सहभागिता थियो। आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ।
2: किर्तिपुर मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले अवजित 120 रन बनाउनुभयो। आसिफ शेखले 58 रन बनाउनुभयो। कुशल र आसिफले 145 रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले 83 रन बनाउनुभयो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4, सोमपाल कामीले 2 तथा सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिनुभयो। नेपालले पर्सी सोमबार स्कटल्याण्डसँग खेल्नेछ।
3: अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने 7 महिना च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ। खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोलकार रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र निर्माण व्यवसायबीच सडक निर्माणमा बिटुमिन अभावबारे मतभेद देखिएको छ. स्थलगत अनुगमनका लागि बुटवल गुरुसुङ्गे सडक क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायले अस्वीकार गरेका छन्. जवाफमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउन भन्नुभएको छ.
4: मन्त्रीज्यूलाई सर, मैले अर्को कुरो पनि के अवगत गर्न चाहे सर, हाम्रो जुन अब अहिले यो इयरमा हामीले हजुरको कपिल वस्तु सेक्सनमा अराउन्ड 12 किलोमिटर्स र हाम्रो रूपन्देही सेक्सनमा अराउन्ड 8 किलोमिटर्सको बिटुमिनस कामको टार्गेट राखेका थियौँ र बिटुमिनको अभावले गर्दा त्यो पनि गर्न सकिएको छैन. छ सर, हामीले एकदम बल्कमा ल्याउनुपर्छ, बल्कमा मेटेरियल पाइरहेको छ. हाम्रो छैन सर, ड्रममा पाइरहेको छ सर, हामीले ड्रममा पाइरहेको छ. जस्तो हजुरको बल्कमा हामीले डेली नै हजुरको अब 100 to 150 टन खपत हुन्छ.
5: कन्ट्राक्टरले यही कुरा भन्नुभएको थियो, पछि मार्केटमा बुझ्दा फेरि कति चाहियो त्यति झारिदिन्छु 137 रुपियाँमा भनेर दुई तिनवटा सब
4: छैन सर. हाम्रो बल्कमा चाहिँ
5: हो भने
4: हजुर
5: मन्त्रालय आउनु होइन, अनि त्यसपछि सहजीकरण गरिदिन्छ मन्त्रालयले. बिटुमिनको कमी चाहिँ एक दिन पनि एक टुक्रा पनि कमी हुँदैन
4: है.
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि गोरुसिङ्गे कपिलवस्तुसम्मको 50 किलोमिटर खण्डमा 4-6 लेन सडक बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का छ. निर्माण सुरु भएको 1 वर्ष भइसकेको छ. चिनको साङ्सी कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13.55 अर्ब करोडमा ठेक्का लिएको सडकमा 30 पुल, 149 कल्भर्ट र 6 अन्डरपास बनाउने भनिएको छ. प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानुन बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन्. शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुनले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो.
6: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ. ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिल्यैदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानुन पढेकोलाई नलगाउनु. कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो. अब ऐन पढेको छ, अब के अरे यहाँ कानुन बनाउनु पर्नेछ, विज्ञान प्रविधिको कानुन बनाउनु पर्नेछ होइन, अनि स्वास्थ्यको कानुन बनाउनु छ. उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन. उसले त उयो सरकारी तवरको हिसाबले त्यो उसले पढेको कानुनको हिसाबले सोच्छ.
3: स्वास्थ्य बिमा सुधारका लागि चुहावटका विषयमा ध्यान दिन सकिने उहाँको सुझाव छ.
6: त्यस कारणले यो चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरा पनि एकदमै यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्नैपर्छ. त्यसले चाहिँ कमसेकम चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरालाई पहिचान गरेर त्यसलाई रोक्न सकियो भने पनि त्यो पैसा चाहिँ धेरै बच्छ होला जस्तो लाग्छ. जस्तो औषधिको कुराहरू आयो, उहाँहरूले चाहिँ सस्तोमा दिने भन्नुहुन्छ, अब यहाँ सरकारले चाहिँ फेरि सस्तोमा औषधि किन्दैन.
3: सिक्स गोर्खा राइफलका भोपु सैनिकहरूले पोखराको ब्रिटिस क्याम्पमा 209 स्थापना दिवस मनाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट.
7: ब्रिटिस गोर्खा सैनिकको ऐतिहासिक र प्रतिष्ठित रेजिमेन्ट सिक्स गोर्खा राइफल सिक्स जीआरका भूपू सैनिकहरूले पोखरामा भव्य रूपमा स्थापना दिवस मनाएका छन्. सन् 1817 स्थापना भएको सिक्स जीआरको स्थापनाको 209 जन्मदिन पोखराको ब्रिटिस क्याम्पमा मनाइएको हो. गोर्खा संग्रहालय अगाडि रहेको सिक्स जीआरको स्मारक अगाडि मौन धारण गरी कार्यक्रम शुरू भएको थियो. ब्रिटिस क्याम्पको हलमा केक काट्ने तथा आपसमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरिएको थियो. कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपू गोर्खा सैनिकका परिवारहरूले सिक्स जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो. कार्यक्रममा सिक्स जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
8: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक मेमोरियल अगाडि पुराना सदस्यहरूको सम्झनामा सेरेमनी सकायौँ. केही केक कटिङ सेरेमनी गर्दै गर्दाखेरि पल्टनको आफ्नो नै चलन हुन्छ, कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्.
3: अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने साप मैले च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन नेपालले छनौट गरेको टोलीमा अनिता लम्जेल र कृष्णा चौधरी पहिलो पटक समेटिनु भएको छ। गीता राणा, सबिना चौधरी र अनिता केसरी टोलीमा पुनरागमन गर्नुभएको छ।
0: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ महानगरपालिकाले विस्थापित सुकुम्बासीका 14 बालबालिकालाई आवासीय सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। राधास्वामी सत्सङ व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई कक्षा 10 निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरिएको महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन जिल्ला कार्य समिति अध्यक्ष गगन सिंह अयरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताउनु भयो। सो होल्डिङ सेन्टरमा 61 बालबालिकाको नाम दर्ता भएको थियो। तनहुँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका 14 रुम्सेकी 19 वर्षीय ललिसा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते हुनुभएको थियो। थापाको तपोपचारका क्रममा मृत्यु भएको एसपी टेक बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो। नेपालमा यो वर्षको मनसुन औसतभन्दा केही दिन अघि नै आउने सम्भावना देखिएको छ।
4: भारतको मौसम विभागले औसत मितिभन्दा 6 अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसतभन्दा अघि नै भित्र नै मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केरलामा जुन 1 आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 अघि नै मनसुन केरल आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले 4 अघि पछिको अन्तर राख्दै यसपालि मे 22 30 कुनै पनि दिन मनसुन केरल आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 भित्रने मनसुन नेपालमा सरदर जुन 13 आइपुग्ने गरेको छ। भारतमा मनसुन प्रवेशको 12-13 दिनमा नेपाल आइपुग्ने भएकाले यसपालि केही छिटो मनसुन प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। तर नेपालमा मनसुन भित्रिने मिति अहिले नै अनुमान गर्न नसकिने पनि उहाँको भनाइ छ। गएको वर्ष भने औसत मितिभन्दा 15 अगाडि मे 29 नेपालमा मनसुन प्रवेश गरेको थियो। नेपालमा सरदर 13 भित्रिने मनसुन अक्टोबर 2 बाहिरिने गर्छ, तर पोहोर साल औसत मितिभन्दा 8 ढिला बाहिरिएको थियो। यो वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने र मुलुकभर सरदरभन्दा बढी गर्मी हुने मौसम विभागले अनुमान गरेको छ।
3: अब खबर फटाफट।
4: आसन्न मनसुनमा 51,800 घरधुरीका 2,26,000 भन्दा बढी प्रभावित हुन सक्ने सरकारी निकायको आकलन। बाढी पहिरो र डुबानका जोखिमयुक्त जिल्लामा पूर्व तयारी तीव्र पारिएको दावी। सुन्धाराको केन्द्रीय कारागारबाट 25 महिला कैदी फरार। शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी नुवाकोटकी सपना तामाङ पर्खाल नाघेर भागेपछि खोजी हुँदै। काभ्रेको पनौतीमा महिला समूहले थालेको क्लिन पनौती अभियान 7 पूरा। पनौती नगर क्षेत्रको रोशी र पुण्यवती खोलामा चल्दै आएको सफाई अभियानको 376 हप्तामा त्रिवेणीघाट र पुण्यवती खोला क्षेत्रमा सरसफाई। मुगलिन पोखरा सड़कमा पर्ने दमौली नजिक मादीमा बन्दै गरेको आर्क पुलको काम 5 बाँकी। ठेक्काको म्याद असार 19 सकिँदै। कैलालीको टिकापुर 1 ज्येष्ठ नागरिकलाई झोल वितरण। ओडाको 1 बजेटबाट 73 150 झोल दिइयो। नारायणघाट मुगलिन सड़कमा तीव्र गतिमा हुइक्याउने चालकमाथि कारवाही हुँदै लिडार गन प्रयोग गर्न थालेको पहिलो दिनमै 60 भन्दा बढी चालक कारवाहीमा। र कञ्चनपुरमा खपिन नसक्नु गर्मी हुन थाल्यो। कृष्णपुर र शुक्लाफाटा नगरभित्रका विद्यालयमा बर्खे विदासम्म अब बिहान मात्रै पढाइ हुने।
3: बेलायतका राजाले रोयल विन्चोर हर्सोमा घोडाबाट लडेर मृत्यु भएका सैनिकका परिवारसँग सम्पर्कमा रहने बकिङम राजदरबारले जनाएको छ। थप जानकारी लिसा हार्टलबाट।
5: The soldier was part of the King's Troop Royal Horse Artillery and fell at around 7 on Friday after leaving the arena following a display. Despite being given immediate medical treatment, the soldier sustained serious injuries and died at the scene. A Buckingham Palace spokesperson said the King, who was in attendance at the show, was greatly shocked and saddened by the news and would be in touch with the family to share his personal condolences. The force said it was treating the death as unexplained but non-suspicious. The Royal Windsor Horse Show is continuing as planned with the omission of the King's Troop Royal Horse Artillery display.
3: नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2083 उपाधि जितेको छ। बुटोलमा भएको फाइनल खेलमा सङ्कटा फुटबल क्लब काठमाडौँलाई 1-0 गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो। फाइनल खेलको प्लेयर अफ द म्याच पुलिसकी सम्झना लाभती घोषित हुनुभयो। उपाधिसँगै पुलिसले सेल्ट प्रमाणपत्र सहित 2,50,000 रुपियाँ प्राप्त गरेको छ। सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको पुरस्कार सङ्कटाकी लुसिया चेन्सले नमस्कार।
1: यो BFBS कुल कार्य रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली समुदायमा प्रचलनमा रहेको मलमास अर्थात् अधिक मास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। मलमास अर्थात् अधिक मासमा नित्य कर्म पूजापाठ जप ध्यान गरिन्छ। नित्य पसिरहेको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। मलमासको समयमा महादान माङ्गलिक कार्य अर्थात् विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता कर्म गर्न नहुने तथा गर्भाधान गर्न नहुने विश्वास छ। आजै काठमाडौँको मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। राष्ट्रिय जेनजी नागरिक अभियानले वर्तमान सरकार क्रूर निरङ्कुश बन्द गएको आरोप लगाएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय मुद्दामा मौनता अपनाउँदै जनतामाथि कठोर व्यवहार गरिरहेको बताउनु भएको हो। अभियानले सुकुम्बासी बस्तीमा डोजर चलाएको विधिको शासन कमजोर बनाएको तथा संवैधानिक नियुक्तिमा योग्यता व्यवस्था गरिएको आरोप लगाउँदै सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी दिएको छ। कङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको सङ्घारमा पुगेको दावी गर्नुभएको छ। कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो।
4: काङ्ग्रेस विभाजन बिलमा छ, मैले के के आज झन्डै तपाईँलाई ढाँटे पनि म भइरहनु हुन्छ, तर तैँले के गर्छस् भनेर सोध्नु हो भने म त्यो बाटोमा जानुहुन्न भन्छ, पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छ। तर पार्टी विभाजन पनि दिदीबाबु कार्यभार पार्टी मिलाएको पनि दिदीबाबुले नै हो, यसको साथी छ। यो कुरा मैले अस्ति गगन ऋषिले मलाई भेटाउनु भएको छ। पार्टी फुटफुट डिलमा सभापति उपसभापति पार्टी मिलाउने कि फुटाउने तपाईँको जिम्मा छ, सहयोगी भूमिका ऋषिको छ।
3: हुम्ला सदरमुकाम सिमकोट सहित 2 गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत सेवा बन्द भएको छ। आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो। समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र मर्मत कार्य सम्पन्न नभएसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहको भनाइ छ। विद्युत सेवा बन्द हुँदा सिमकोट र खारपुनाथका करिब 2500 उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्। मर्ती हिमाल पदयात्राका क्रममा हराएका एक पर्यटक मृत अवस्थामा फेला परेका छन्। काठमाडौँका सङ्घराम बुद्ध विहारका भिक्षु धमेश्वरू गत वैशाख 30 गते मर्तीको भ्यू पोइन्टबाट हराउनु भएको थियो। सुरक्षाकर्मी र स्थानीय टोलीले माथिल्लो भ्यू पोइन्ट नजिकको खोजमा शव फेला पारेको मर्ती ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। कठिन भूगोलका कारण शव उद्धार गर्न समस्या भएको बताइएको छ। मध्य प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ।
5: मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढ़ेर आर्थिक वर्ष 2081-82 सम्ममा 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा वैदेशिक रोजगारी लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताए। मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।
3: अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने साफ महिला च्याम्पियनशीपका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन नेवानेले छनौट गरेको टोलीमा अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिनु भएको छ। गीता राणा, सबिना चौधरी र अनिता केसीले टोलीमा पुनरागमन गर्नुभएको छ भने नियमित केडाली सरस्वती हमाल र मनोमाया दमाई बाहिरिनु भएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल टेलिकमले डोल्पाको दुनै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका छ लान र ठुलीभेरी नगरपालिका एक दुनै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ। यो क्षेत्रमा समुद्री सतहबाट करिब 3,900 मिटरको उचाइमा पर्दछ। त्यस्तै ताप्लेजुङको ओलाङचुङ्गोला क्षेत्रमा पनि पहिलोपटक 4G सेवा सञ्चालनमा आएको छ। यो क्षेत्र समुद्री सतहबाट 3,400 मिटरको उचाइमा पर्छ। बाजुराको बढीमालिका मन्दिर क्षेत्रमा 4G सेवा सञ्चालन गर्ने तयारी गरेको टेलिकमले जनाएको छ। यो क्षेत्र समुद्री सतहबाट 4,200 मिटरमा छ। यससँगै सगरमाथा आधार शिविरमा पनि 4G सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको टेलिकमले जनाएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र निर्माण व्यवसायबीच सडक निर्माणमा बिटुमिन अभाव पारी मतभेद देखिएको छ। स्थलगत अनुगमनका लागि बुटोल गोरुसिङ्गे सडक क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायले अस्वीकार गरेका छन्। जवाफमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउन भन्नुभएको छ।
4: मन्त्रीज्यूलाई सर मैले अर्को कुरो पनि के अवगत गर्न चाहे सर, हाम्रो जुन अब अहिले यो इयरमा हामीले हजुरको कपिल वस्तु सेक्सनमा अराउन्ड 12 किलोमिटर्स र हाम्रो रूपन्देही सेक्सनमा अराउन्ड 8 किलोमिटर्सको बिटुमिनस काम पनि टार्गेट राखेका थियौँ र बिटुमिनको अभावले गर्दा त्यो पनि गर्न सकिएको छैन।
5: बिटुमिनको अभाव त छैन होला
4: सर, हामीले एकदम बल्कमा ल्याउनुपर्छ, बल्कमा मेटेरियल पाइरहेको छ हाम्रो छैन सर, ड्रममा पाइरहेको छ सर, हामीले ड्रममा पाइरहेको छ जस्तो हजुरको बल्कमा हामीले डेली नै हजुरको अब 100 to 150 टन खपत हुन्छ।
5: कन्ट्राक्टरले यही कुरा भन्नुभएको थियो, पछि मार्केटमा बुझ्दा फेरि कति चाहियो त्यति झारिदिन्छु 137 रुपियाँमा भनेर दुई तिनवटा सब
4: छैन सर, हाम्रो बल्कमा चाहिँ
5: हो भने
4: हजुर
5: मन्त्रालय आउनु होइन
4: हजुर,
5: अनि त्यसपछि सहजीकरण गरिदिन्छ मन्त्रालयले। बिटुमिनको कमी चाहिँ एक दिन पनि एक टुक्रा पनि कमी हुँदैन
4: है।
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोल रूपन्देहीदेखि गोरुसिङ्गे कपिलवस्तुसम्मको 50 किलोमिटर खण्डमा 4-6 लेन सडक बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का छ। निर्माण सुरु भएको 1 वर्ष भइसकेको छ। चिनको साङ्सी कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13.55 अर्ब करोडमा ठेक्का लिएको सडकमा 30 पुल 149 कल्भर्ट र 6 अन्डरपास बनाउने भनिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम दुरूपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्किएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्। दुल्लु 13 का वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्किदिएको आरोपमा खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको हो। घटनाबारे दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीसँग हामीले सोधेका छौँ।
6: खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
7: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो, अरूको पालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, तँलाई देखाइदिउँ कालो मुसो गरिदिउँ भनेर अब त्यो तथा नामको धेरै अपशब्दहरू बोल्नुभयो।
6: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
7: काम गराउनको लागि हो। पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस लेखिदिनुहोस् एउटा भन्ने थियो। मैले तपाईँहरूले यत्रो सेवा गराएहरू हुनुहुन्छ, 12-13 जना टोकन लगाएको सेवा गराए भने अगाडि हामीसँग स्टक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो। त्यसपछि चाहिँ सुरु भएको कुरा हो।
6: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको
7: हो? उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो, ल सचिवलाई फोन दिनुहोस् न त भनेर सिधै फोनबाट अरू सेवा गराएको पालन मिचेर सिधै अगाडि आउनु भएको थियो।
6: तपाईँले चाहिँ अब कुनै काम नगरिदिएको भएर वा के भएर चाहिँ हो विवाद यसरी भएको?
7: यो काम नगरेर विवाद होइन, उहाँहरूले चाहिँ अब पहुँच पावरको भरमा चाहिँ मेरो काम छिटो गरिदिनु पर्यो भन्ने जुन चाहिँ पहिलाको सरकारमा जुन सिस्टम थियो नि एउटा, त्यही सिस्टमलाई चाहिँ एकदम निरन्तरता दिँदै मेरो काम छिटो गरिदिनु पर्यो, मेरो मान्छेलाई छिटो गरिदिनु पर्यो भन्ने हिसाबमा यो सुरुवात भएको।
6: अनि अब यो धम्की आएपछि त्यहाँ सेवाग्राहीको काम भयो कि भएन त?
7: उहाँको प्रतिनिधि पठाउनु भयो, पछि मैले उहाँको प्रतिनिधि पठाइसकेपछि काम गरे, कागजात ल्याएर आवश्यक विवरण ल्याएर आइसकेको थिएँ र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राही
3: मकवानपुरको मनहरी गाउँपालिकाले कृषि समूहलाई जेनेरेटर सहयोग गरेको छ। विद्युत अवरुद्ध भएका बेला दुध किसान केन्द्रका लागि जेनेरेटर दिइएको हो। पालिकाले नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई 7.5 लाख रुपियाँ बराबरको 30 केभी क्षमताको जेनेरेटर सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो। किसानबाट दुध बिक्रीका आधारमा सङ्कलित रकम पुनः किसानका हितमा खर्च गर्ने नीतिअनुसार सहयोग गरिएको उहाँको भनाइ छ। स्वास्थ्य मन्त्री पद त्यागेका वशिष्ठ श्रेष्ठले आफू बेलायतको प्रधानमन्त्री बन्न इच्छुक रहेको बताउनु भएको छ। उहाँले स्वर्गीय रिष्टाहरूलाई स्थापना गर्न चाहनु भएको छ।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: કર્યા સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानून बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुणले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो।
4: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ। ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिलेदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानून पढेकोलाई नलगाउँ। कानून पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो। अब ऐन पढेको छ, अब के अरे यहाँ कानून बनाउनु पर्नेछ, विज्ञान प्रविधिको कानून बनाउनु पर्नेछ होइन, अनि स्वास्थ्यको कानून बनाउनु छ। उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन। उसले त उयो सरकारी तवरको हिसाबले त्यो उसले पढेको कानूनको हिसाबले सोच्छ।
3: स्वास्थ्य बिमा सुधारका लागि चुहावटका विषयमा ध्यान दिन सकिने उहाँको सुझाव छ।
4: त्यस कारणले यो चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरा पनि एकदमै यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्नैपर्छ। त्यसले कमसेकम चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरालाई पहिचान गरेर त्यसलाई रोक्न सकियो भने पनि त्यो पैसा चाहिँ धेरै बच्छ होला जस्तो लाग्छ। जस्तो औषधिको कुराहरू आयो, उहाँहरूले चाहिँ सस्तोमा दिने भन्नुहुन्छ, अब यहाँ सरकारले चाहिँ फेरि सस्तोमा औषधि किन्दैन।
3: काठमाडौँ महानगरपालिकाले विस्थापित सुकुम्बासीका 14 बालबालिकालाई आवश्यक सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। राधास्वामी सत्सङ्ग अभ्यास आश्रम होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई कक्षा 10 निशुल्क आवश्यक सुविधा र अध्ययनको प्रबन्ध गरिएको महानगरका कार्यवाहक प्रमुख सुनिता ढङ्गुरले जानकारी दिनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सुन जिल्ला कार्य समितिका अध्यक्ष गगन सिंह आयरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताउनु भयो। सो होल्डिङ सेन्टरमा 61 बालबालिकाको नाम दर्ता भएको थियो। तनहुँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका 14 रुम्सिकी 19 ललिसा थापाको मृत्यु भएको प्रहरले जनाएको छ। आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा मृत्यु भएको एसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षाको 63 प्रतिवेदनले पुष्टि गरेको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षाको कार्यालयको 63 प्रतिवेदनको सारांशमा लेखिएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ। संस्थानमा रहेको जग्गामध्ये 72 122 बिघा, 12 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। संस्थानले विभिन्न 68 जिल्ला अन्तर्गतका पहाडमा 561,990 रोपनी र तराईमा 66,320 बिघा जग्गा गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य मन्त्री पद त्यागेका वेस्ट स्ट्रिटिङले आफू बेलायतको प्रधानमन्त्री बन्न इच्छुक रहेको बताउनु भएको छ। उहाँले सर कियर स्टारमरले सम्हालिदिएको जिम्मेवारी लिन जुनसुकै कदम चाल्न तयार रहेको उल्लेख गर्नुभयो। अब स्ट्रिटिङलाई एन्डी बर्नहामले दलको नेताका लागि चुनौती दिन सक्नुहुनेछ। स्ट्रिटिङले ब्रेक्सिटमा जानु गल्ती भएको भन्दै युरोपेली संघमा पुनः प्रवेश गर्ने बताउनु भएको छ।
5: The voters did more than send Labour a message last week. They issued a warning that unless we change course, Labour risk being the handmaidens of Nigel Farage and the breakup of the United Kingdom.
3: प्रधानमन्त्री सर कियर स्टारमरले अर्को हप्ता रक्षा बजेटमा 18 अर्ब पाउन्डको वृद्धि गर्ने रिपोर्ट आएका छन्। सेनालाई भविष्यका युद्ध लड्न सक्ने बनाउन रकम वृद्धि गर्न लागि द टाइम्सले जनाएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलले रक्षा खर्च वृद्धिका लागि हालै प्रधानमन्त्रीलाई पत्र लेख्नुभएको थियो। पूर्व चिफ अफ द जनरल स्टाफ जनरल लर्ड डनर्टले भने जति बढाए पनि रक्षा क्षेत्रमा अपुग हुने बताउनुभयो।
6: 18 billion pounds extra is very welcome. It's not the 28 billion pounds that the service chiefs have made quite widely known that they believe is what is required. It's also not the increase to 3% of GDP that Keir Starmer talked about at the Munich Security Conference back in January.
3: र नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2083 को उपाधि जितेको छ। बुटोलमा भएको फाइनलमा सङ्कटा क्लबलाई 1-0 ले पराजित गर्दै पुलिस च्याम्पियन भएको खबर थियो। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ. आगामी असार 31 मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ. मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा पाठ जप ध्यान गरिन्छ. नित्य बसिरहेको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो. पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुवात गर्नु नहुने नियम रहेको पनि उहाँले बताउनु भयो. मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता कर्म गर्न नहुने तथा गर्भाधान गर्न नहुने विश्वास छ. आज काठमाडौँको मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्दछ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखका वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्. दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिएको आरोपमा खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको हो. घटनाबारे दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीसँग हामीले कुरा गरेका छौँ.
4: खासमा यो के चाहिँ कुरामा धम्की आएको थियो तपाईँलाई?
5: यो खासमा म प्रधानमन्त्री कार्यालयबाट बोलेको हो. अरूको कालो मिचेर मेरो काम सबभन्दा छिटो गरिदिनु पर्यो, मलाई देखाइदिउँ, कालो मुसुक गरिदिउँ भनेर अब त्यो तथा नामको धेरै अपशब्दहरू बोल्नुभयो.
4: के काम चाहिँ गराउनका लागि हो कि नगराउनका लागि हो त्यो धम्की चाहिँ दिएको?
5: काम गराउनको लागि हो. पर्यटन मन्त्रालयलाई डाइरेक्टली वडाबाट सिफारिस लेखिदिनुहोस् एउटा भन्ने थियो. मैले तपाईँहरू एकछिन यत्रो सेवा गराएहरू हुनुहुन्छ, 12-13 टोकन लगेको सेवा गरायो भने अगाडि हामीसँग इच्छक हुनुहुन्छ, तपाईँहरू वेट गरिदिनुहोस् एकछिन भन्ने कुरा भएको थियो. त्यसपछि चाहिँ सुरु भएको कुरा हो.
4: कोही चाहिँ आउनु भएको थियो सेवाग्राही त्यहाँ, त्यसपछि फोन भएको
5: हो? उहाँ सिधै फोनमा कुरा गर्दै फोन ल्याएर आउनु भएको थियो. ल सचिवलाई फोन दिनुहोस् न त भनेर सिधै फोनबाट अरू सेवा गराएको पालन गरेर सिधै अगाडि आउनुभएको थियो.
4: तपाईँले चाहिँ अब कुनै काम नगरिदिएको भएर वा के भएर चाहिँ हो विवाद यसरी भएको?
5: यो काम नगरेर विवाद होइन, उहाँहरूले चाहिँ अब पहुँच पावरको भरमा चाहिँ मेरो काम छिटो गरिदिनु पर्यो भन्ने जुन चाहिँ पहिलाको सरकारमा जुन सिस्टम थियो नि एउटा, त्यही सिस्टमलाई चाहिँ एकदम निरन्तरता दिँदै मेरो काम छिटो गरिदिनु पर्यो, मेरो मान्छेलाई छिटो गरिदिनु पर्यो भन्ने हिसाबमा यो सुरुवात भएको.
4: अनि अब यो धम्की आएपछि त्यहाँ सेवाग्राहीको काम भयो कि भएन त?
5: उहाँको प्रतिनिधि पठाउनु भयो, पछि मैले उहाँको प्रतिनिधि पठाइसकेपछि काम गरे, कागजात ल्याएर आवश्यक विवरण ल्याएर आइसकेपछि र अरू सेवाग्राहीहरू जुन लाइनमा हुनुहुन्थ्यो लाइनको सेवाग्राही सकेर मात्र उहाँको चाहिँ लास्ट 4 चाहिँ काम गरियो.
4: तपाईँले चिन्नु भएको थियो धम्की दिने प्रकाश खड्का?
5: प्रकाश खड्का भन्ने मान्छे त मेरो चिन्जान पनि थिएन, उहाँलाई मैले कहिले जिन्दगीमा देखेको पनि थिएन, भेटेको पनि थिएन. जब चाहिँ मसँग विवादमा मुछिनु हो त्यसपछि मैले उहाँको सहज गरेर सबै कुराहरू हेरेँ, खोले, अझै पनि चिन्न सकेन. अब चिन्न मन छ उहाँलाई, अब एकचोटि अब यो सरकारी प्रक्रियादेखि कानुनी कुराहरू सबै कानुनी उपचार खोजिरहेको छु मैले, अब कानुनी उपचारको रूपमा उहाँ पक्राउ पनि गरिरहनु भएको छ भन्ने सुन्नमा आएको छ.
3: नेपाल टेलिकमले डोल्पाको दुनै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको छ. डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 6 लान र ठुलीभेरी नगरपालिका 1 दुनै क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ. यो क्षेत्र समुद्री सतहबाट करिब 3,900 मिटर उचाइमा पर्छ. त्यस्तै ताप्लेजुङको ओलाङचुङकोला क्षेत्रमा पनि पहिलोपटक 4G सेवा सञ्चालनमा आएको छ. यो क्षेत्र समुद्री सतहबाट करिब 3,400 मिटरको उचाइमा पर्छ. बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा 4G सेवा सञ्चालन गर्ने तयारी रहेको टेलिकमले जनाएको छ. यससँगै सगरमाथा आधार शिविरमा पनि 4G सेवा सञ्चालनका लागि अध्ययन अगाडि बढाइएको टेलिकमले जनाएको छ. मकवानपुरको मनोहरी गाउँपालिकाले कृषि समूहलाई जेनेरेटर सहयोग गरेको छ. विद्युत अवरुद्ध भएका बेला दुध किसान केन्द्रका लागि जेनेरेटर दिइएको हो. पालिकाले नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई 7.5 लाख रुपियाँ बराबरको 30 KVA क्षमताको जेनेरेटर सहयोग गरेको छ. गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो. किसानबाट दुध बिक्रीका आधारमा सङ्कलित रकम पुनः किसानकै खेतमा खर्च गर्ने नीतिअनुसार सहयोग गरिएको उहाँको भनाइ छ. नेपालमा यो वर्षको मनसुन औसतभन्दा केही दिन पहिले आउने सम्भावना देखिएको छ.
6: भारतको मौसम विभागले औसत मितिभन्दा 6 दिन अघि नै मनसुन केरल आइपुग्ने अनुमान गरेपछि नेपालमा पनि औसतभन्दा अघि नै भित्रने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. केरलामा जुन 1 को आसपासमा मनसुन प्रवेश गर्ने गरेको छ, तर यसपालि 6 दिन अघि नै मनसुन केरला आइपुग्ने संकेत देखिएको भारतको मौसम विभागले जनाएको छ। विभागले चार दिन अघि पछिको अन्तर राख्दै यसपालि मे 22 देखि 30 सम्म कुनै पनि दिन मनसुन केरला आइपुग्ने आकलन गरेको हो। भारतमा सरदर जुन 1 मा भित्रने मनसुन नेपालमा सरदर जुन 13 मा आइपुग्ने गरेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।